0: जाजुरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती, जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना त्यहाँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र मत केही दिनपछि त्यसको 2-3 दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य त्यहाँको टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले सयौं ठाउँमा ठूलादेखि सानसानासम्म सयौं ठाउँमा पहिरो कुनै पनि ठाउँमा पहिरो नगएको अवस्था थिएन, अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा। यद्यपि ओ र अर्को 3 नम्बरको स्यालामा पनि र 1 नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो आवासका लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर 1 हप्ता हामी करिब बसेर त्यहाँको स्थानीय जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले त्यहाँ सबैलाई राखेर 3 वटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक होला भन्ने भूगर्भविदको सल्लाह अनुसार हामीले 3 ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी रूपमा बसिराख्नु भएको छ। त्यसै गरी जुनी च्यादे गाउँपालिका वडा नम्बर 6 डोगरा बस्ती, त्यहाँ पहिरोले दुईजना ज्यान गुमाउनु पर्यो। त्यसै गरी नलगाड नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू 5 वटा घरहरू बगाएको अवस्था छ। त्यसै नलगाडको फुम्दामा धेरै ठाउँमा जाजुकोटको किनभने त्यो जाजुकोटमा अलिक बढी यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं, क्वेसन गर्यौं हामीले भूगर्भविदहरूलाई जहाँ भूकम्पले पटक पटकको धक्काले त्यो जमिन कमजोर भएको र अहिले त्यहाँ पानी ठूलो पानी भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै कुहिएको भनेको त्यो मक्किएको अब त्यो मक्किँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको प्रारम्भिक रिपोर्टमा उहाँहरूले भनिराख्नुभयो।
1: चट्टान मक्किँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने
0: उहाँहरूले भनेको, चट्टान हजारौं हजार वर्ष पहिलादेखिको चट्टानहरू मक्किँदाखेरि पहिरो जाने या त त्यो माटो पनि चट्टान बन्ने अवस्था हुँदो रहेछ त्यो त्यो भूगर्भविदहरू उहाँहरूले भनेअनुसार। त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता हामीलाई मलाई अहिले मलाई लागिरहेको छ कि उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजुकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई तपाईँलाई पनि थाहा छ किन कठिनाई भएको जिल्ला हो, स्रोत साधनका हिसाबले विकासका पहुँचका हिसाबले एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो 200-300 नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला, राज्यको अवस्था यस्तो छ, यता भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्, जाजुकोट भूकम्पको कुरा छ, सँगै यो बाढी बहिरोको कुरा आयो, त्यसकारण हामी अत्यन्तै चिन्तित छौं।
1: अहिले जस्तो 3 तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
0: उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ उहाँहरूको क्षमता छ त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आँगनको सरकार हो उहाँहरू लागिराख्नु भएको छ। तर यो प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही पहिचान मात्रै छ क्या, उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी पुनर्निर्माणको सम्पूर्ण संघीय सरकारले भएको हुनाले अहिले यो कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन। यद्यपि उहाँहरूले गर्न नसक्ने भन्ने उहाँहरूको सिपको कुरा रोजगारीको कुरा होइन, उहाँहरूलाई बाँकी उहाँहरूको जीवनलाई उहाँहरूको आय आर्जनसँग जोडिने कुरा उहाँहरूले उहाँहरूलाई अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ उहाँहरू लागिराख्नु भएको छ र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू स्वास्थ्य चौकीहरू जो भूकम्पबाट ध्वस्त भएका थिए ती कामहरूमा

0: प्रदेश चाहिँ तहले लागिराखेको छ, त्यसरी अगाडि बढ़िराखेको छ।
1: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौ। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेका छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेका छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
0: हामी यो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौँ। अब त्यसलाई व्यवस्थित गर्न जरुर छ, हामीले त्यो हामी जहाँ पुग्छौँ या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौँ र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ। अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै, मैले अघि पनि भने फेरि पनि जोड्नमा चाहन्छु, हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन,
1: मानवीय कारण बाहेक अरू पनि छ।
0: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्रसंघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिने कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ
1: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत?
0: एकदम होइन, यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरौँ चाहिने नेपाली नागरिकको चाहिने पैसा सम्पत्ति बगाइसकेका छौँ। किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारण नै थिएन नि, त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ, नगर्ने मात्रा हो, न्यून मात्रा हो, तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौँ। त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आइइआइए होइन जे गर्छौँ नि यो 2-3 वर्ष लगाउँछौँ हामी, किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रो चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने, तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि, अब यो पनि मोडल चेन्ज गर्नु पर्नेछ हामीले। उहाँहरूका कारणले हामी प्रभावित हुने, तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नुपर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइड्रोहरू रहेछ यो खोला, यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए जब विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ क्षति त हुने थिएन नि त।
1: त्यसो भए अब संसदले के गर्न सक्छ त्यसको सन्तुलित विकासका लागि?
0: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यान आकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि त। हामीले त भन्छौं, हामीले भन्न सुरु गरेका छौं, यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइराखेको चाहिँ अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिँ सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
1: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै थुप्रै काम गर्न बाँकी छ, अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ, यसबाट जसले जुन देशले सबभन्दा बढी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि, अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न?
0: हामी प्रतिनिधि सभामा
1: नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भयो,
0: नेपाली काङ्ग्रेस यस्तो पार्टी हो, हामीले भनिसकेका छौं राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काङ्ग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिराखेका छौं कि यो जलवायुको सवालमा मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ, नेपाल समग्र नेपाल आज शोकमग्न छ, यो कन्डिसनमा यहाँको चाहिने उद्धारका चाहिने सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुनर्निर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिने परिवर्तन जस्तो जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेस मात्र होइन सदनमा भएका सबै चाहिने मान्य सदस्यहरूले त्यसमा एकमतका साथ निर्णय हुनपर्छ र बरु सरकारले चाहिने त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्छ कि गर्दैन हामीलाई बरु त्यहाँ आशंका हो।
1: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले, र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ?
0: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ र हाम्रा चाहिने नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आआफ्नै चाहिने कार्यहरू आआफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय सहकारी र सअस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ। यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयिक सअस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिने मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठानेको छु ठान्दछु।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानीजी।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद र खास गरी अहिले सिङ्गो देश शोकमग्न छ यो बेला हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं तर नेपालका बारेमा चिन्तन नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर किनभने अझै मनसून सिद्धिएको छैन यो मनसूनको चाहिँलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली काँग्रेसबाट जाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषतः भोटेकोशी नदीमा आएको बाढीमा परेका जाजरकोटका बासिन्दाहरू त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरोकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ र जाजरकोट आफै भूकम्पबाट पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: यो इरान माथि अमेरिकी प्रतिबन्धमा सामेल म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा
2: र नेपाल भलिबल लीग एनबीएलमा सगरमाथाको विजयी शुरूआत एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोली लगातार दोस्रो हार कराते टोलीले जापानमा प्रस्थान
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, 600 भेटिएको प्रसंग।
1: बाढ़ीले क्षति पुर्याएका रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी छ। माथिल्लो त्रिशुली ए आयोजनामा हिजो 6 जनाको शव फेला परेको छ। तालिम प्राप्त कुकुर सहितको टोलीले सल्ले टार क्षेत्रमा 6 वटा शव फेला पारेको हो। नेपाली सेनाले शव बट्टा ल्याएको छ। आयोजनामा अझै 551 जना सम्पर्क विहीन रहेको जनाइएको छ। यसैबीच रसुवागढ़ी जलविद्युत आयोजनामा उद्धारका लागि आवश्यक मेसिन तथा उपकरण आयोजना स्थलसम्म पुर्याउन नसक्दा खोजी रोकिएको छ। खराब मौसम र नदीमा पानीको सतह बढ़ेका कारण उपकरण धुन्चेबाट अघि लैजान सकिएको छैन। रसुवागढ़ी आयोजनाबाट 93 जना हराइरहेका छन्। माथिल्लो त्रिशुली 3B आयोजनाबाट 191 जना अझै सम्पर्कविहीन रहेका छन्। विद्युत गृह क्षेत्रमा उत्पन्न उत्खनन पनि खोज जारी राखिएको छ भने माथिल्लो त्रिशुली 3A विद्युत गृहमा फँसेका 2 जनाको 216 घण्टापछि हिजो सकुशल उद्धार गरिएको छ। लाङटाङ खोलामा 41 जना हराइरहेकोमा 2 जनाको शव भेटिएको छ। चिमिले मैलुङ खोला र रसुवा भोटेकोसी आयोजनामा पनि केही व्यक्ति अझै सम्पर्कविहीन रहेको नेपालका निजी ऊर्जा उत्पादकहरूको संस्था इप्यानले जनाएको छ।
2: यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेको संख्या र रकम निरन्तर बढ़दो क्रममा छ। बाढ़ीपछिको उद्धारका लागि सरकारले बाढ़ी आएकै दिन अर्थात भदौ 10 गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यस यता कोषमा दैनिक औसत 60 करोड़ रूपियाँ भन्दा बढ़ी रकम जम्मा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो साँझसम्म उक्त कोषमा 11.23 अर्ब रूपियाँ जम्मा भएको छ। यो रकम विदेशबाट डलर खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2.08 अर्ब रूपियाँ पहिलेकै बचत थियो। बाढ़ीपछि भने कोषमा 10.01 अर्ब रूपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ। पहिलेकै बचत र बाढ़ीपछि कुल 12.01 अर्ब रूपियाँ संकलन भए पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त हस्तान्तरणपछि कोषमा 11 अर्ब रूपियाँ कायम भएको हो। मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 वटा बैंकमा रहेको खातामा हिजोसम्म 8.20 अर्ब रूपियाँ कायम रहेको छ।
1: प्रेस काउन्सिल नेपालले विपदका बेला अपुष्ट सूचना, विध्वस्त दृश्य र पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा आम संचार माध्यमलाई निर्देशन दिएको छ। काउन्सिलले विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै सही र पुष्टि भएका जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह समेत गरेको हो। निर्देशिका अनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति तथा उद्धार सम्बन्धी सूचना आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्रै प्रकाशन गर्नुपर्नेछ। अब शव अत्यधिक रक्ताम्य दृश्य तथा पीड़ित र शोकमा रहेका परिवारका निजी दृश्य सामान्यतया सार्वजनिक नगर्न पनि भनिएको छ। सामाजिक सञ्जालबाट प्राप्त सामग्री प्रयोग गर्नु अघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ। पुराना वा अन्य स्थानका भिडियो तथा याईबाट सृजित दृश्यलाई वास्तविक घटनाको जस्तो प्रस्तुत नगर्न पनि निर्देशन दिइएको छ। काउन्सिलले विपदका समाचारमा सुरक्षित स्थान, मौसम, पूर्व चेतना त्यसै गरी अस्पताल राहत केन्द्र र उद्धार र आपतकालीन सम्पर्क जस्ता उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। गलत सूचना प्रकाशित भए तत्काल सच्याउनु पर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिका जाने हुनुभएको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले जानकारी दिनुभएको हो। उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ। प्रधानमन्त्री शाहको पहिलो उच्च स्तरीय विदेश भ्रमण अमेरिका हुने भएको हो। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुनेछ।
1: सरकारले ग्यास अभाव नरहेको दावी गरिरहँदा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै छ। सर्वसाधारण बिहानैदेखि खाली सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य छन्। केही उपभोक्ता ग्यासका लागि बिहान 3 बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। भोटेकोशी बाढ़ी, त्रिशुली नदीको कटान र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा राजधानीको ग्यास आपूर्ति प्रभावित बनेको छ। उपभोक्ताले भने प्राकृतिक विपत्तिसँगै व्यापारीको कालो बजारी र सरकारको कमजोर व्यवस्थापनका कारण समस्या बढ़ेको आरोप लगाउँदै आएका छन्। लामो समय लाइनमा बसे पनि ग्यास नपाउँदा सर्वसाधारण आकर्षित भएका छन्। उनीहरूले एक घर एक सिलिण्डरको व्यवस्था कड़ाईका साथ लागू गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग समेत गरेका छन्। लाइनमा बसेका उपभोक्ताको अर्को गुनासो पहुँचवालाले लाइन नबसी ग्यास लैजाने गरेको समेत छ। प्रहरी तथा सरकारी कर्मचारी समेत लाइन मिचेर ग्यास लैजाने गरेको आरोप उपभोक्ताले लगाएका छन्। सरकारले भने ग्यासको अभाव नभएको र नियमित रूपमा आपूर्ति भइरहेको दावी समेत गरेको छ।
2: यसैबीच उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेटमा 15 रूपियाँसम्म बढ़ाएको हो। नयाँ मूल्य अनुसार एक्सेल अण्डा 605 रूपियाँ, ठूलो 590 रूपियाँ र मीडियम अण्डा 550 रूपियाँ प्रति क्रेट पुगेको छ। सानो अण्डाको मूल्य भने 458 रूपियाँमै कायम रहेको छ। संघका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ पुगेको छ। यसअघि एक्सेल अण्डा 590, ठूलो 575 र मीडियम अण्डा 535 रूपियाँ प्रति क्रेट थियो। उत्पादनमा आएको कमीका कारण अण्डाको मूल्य बढ़ेको संघले जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श आवश्यक
4: एफेक्टिभ एरियामा पर्नुहुन्छ र उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निस्तरी पनि हुन्छ। अब
2: काकडभिट्टाबाट 1 वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात, बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी, बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर।
1: भोटेकोशी त्रिशुली बाड़ीमा परिवारदेखि घरसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा रहेका छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यक रहेको समेत बताइएको छ। तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान दिन नसकेको गुनासो आइरहेको छ। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरो हेरिरहने, टोलाई राख्ने, खाना नमान्ने, परिवारका मृत तथा बेपत्ता सदस्यको नाम लिएर बरबराउने जस्ता समस्याहरू देख्न थालिएको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालबाट 20 जनाको टोली त्रिशुली अस्पतालमा पठाए पनि मनोपरामर्शका लागि छुट्टै टोली भने खटाएको छैन।
2: मलेसिया वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै कामदार पठाउने व्यवस्था लागू भएपछि नेपाली कामदारको लागत 5.5 लाख रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम मार्फत कामदार पठाउँदा विभिन्न शुल्क थपिन सक्ने रोजगारदाता तथा व्यवसायीहरूको भनाइ छ। यसबाट कुल लागत 6 लाख रूपियाँसम्म पुग्ने अनुमान गरिएको छ। व्यवसायीका अनुसार एफडब्ल्यूसीएमएसमा प्रति कामदार 3,500 रिंगेट सेवा शुल्क तथा भिसा प्रमाणीकरण वा कोटा प्रक्रियामा थप 1,500 रिंगेटसम्म शुल्क लाग्न सक्छ। सीमित कम्पनीलाई मात्र मागपत्र प्रशोधनको अधिकार दिइए थप रकम असुलीको जोखिम समेत रहने उनीहरूको आशंका छ। मलेसियाले नेपाल सहित विभिन्न देशबाट कामदार लैजान निश्चित भर्ती कम्पनीलाई एफडब्ल्यूसीएमएसमा सूचीकृत गरेको छ, तर नेपालले यसबारे अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।
1: उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेडमा 15 रूपियाँसम्म बढ़ाएको हो। यता काकरभिट्टा नाकाबाट एक वर्षमा 14,06,83,000 रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको छ। भारत र बंगलादेशतर्फ 12 थरीका 1,108 मेट्रिक टन जड़ीबुटी निर्यात भएको हो। नेपाली जड़ीबुटीको परम्परागत बजार भारत भए पनि पछिल्लो समय बंगलादेशतर्फको निकासी बढ़दै गएको छ। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यातबाट 2,66,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। बंगलादेशतर्फ भने 269 मेट्रिक टन चिराइतो निर्यातबाट 6,56,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। यसै गरी बंगलादेशतर्फ रिठा, क्यारोला तेल, सतावर, पदमचाल, जटा मसी लगायतका जड़ीबुटीको पनि निकासी भएको छ। सरकारी स्तरबाट जड़ीबुटीको प्रशोधन र बजारीकरणमा थप सहजीकरण भए पूर्वी नाकाबाट निर्यात अझ बढ़ाउन सकिने व्यवसायीहरूले बताएका छन्।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय सतर्कता केन्द्र सहित 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अख्तियार, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सर्वोच्च अदालतको रजिस्ट्रार, नेपाल ट्रस्टको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयमा सचिव पद खाली रहेको छ। यसअघि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि प्रमुख सचिव पद रिक्त थियो। अस्ति बिहिबार बसेको मन्त्री परिषद बैठकले सहसचिव नारायण भट्टलाई बढ़ुवा गरी प्रमुख सचिवमा पदस्थापन गरेपछि उक्त पद भने पूर्ति भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले राजीनामा दिएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनेपछि रजिस्ट्रार पद रिक्त भएको हो। अन्य निकायमा रहेका सचिवको सरूवा भए पनि नयाँ सचिव नखटाइँदा पद खाली रहेको जनाइएको छ।
1: मलेसियामा वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै काम पठाउने व्यवस्था लागू भए नेपाली कामदारको लागत 5.5 लाख रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेटलाइजन म्यानेजमेन्ट सिस्टम अनुसार कामदार पठाउँदा विभिन्न शुल्क थपिने पनि रोजगार कम्पनीहरूले बताएका छन्।
2: साझा खबरमा अब पत्र पत्रिकाको खबर। कान्तिपुरको भित्री पृष्ठमा कृष्ण भीरमा री भित्तो काटेर बाटो खोल्न थालियो शीर्षकमा सुदीप कैनीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा हिजोदेखि छेउको भित्तो काटेर बाटो खोल्न शुरू गरिएको छ। सड़क विभागले दुवैतर्फबाट एक्साभेटरले सड़क खन्ने काम गरिरहेको जनाएको छ। करिब 50 मिटर बाटो खोल्ने काम सकिसकेको विभागले जनाएको छ। विभागका मलेखु मुगलिन सड़क खण्डकी प्रमुख सर्जना अधिकारीले कृष्णभीरमा पहिरो गएको क्षेत्रभन्दा माथिबाट सड़क सञ्चालन गरिने जानकारी दिनुभयो। त्यसै गरी आँखै अगाडि भाइ बग्यो शीर्षकमा अर्को खबर छ भने डीएनए रिपोर्ट पर्खिरहेको त्यो हात शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर रहेको छ। बाढ़ीले बगाएर ल्याएको एउटा हात हेर्दा अमृत दियालीको मुटु चिसो भयो। कुहिन थालेको हिलो र धूलोले ढाकिएको त्यो हात देखेपछि उहाँलाई भाइको अनुहार झलझली सम्झना बनेर आयो। भदौ 10 मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवाको स्याफ्रोवेसी 5 मा सुनचाँदीको व्यवसाय गर्दै आउनुभएका झापाको बुद्धशान्ति 2 का 33 वर्षीय राजकुमार दियाली, उहाँकी 30 वर्षीय श्रीमती श्रुति र मात्र 4 वर्षका छोरा सिराजलाई सम्पर्कविहीन बनाइदियो। अहिलेसम्म तीनैजनाको अत्तोपत्तो छैन। बाढ़ीपछि परिवारका सदस्यहरू सब खोज्दै चितवन र नवलपुर समय पुगे। ठाउँ ठाउँमा ढुंगा हिलोको थुप्रो पल्टाउँदा उनीहरूको मनमा एउटै आशा थियो, सास नभेटिए पनि लास भेटियोस्। पछिल्लो समय बाढ़ी प्रभावित का आफन्तहरू आफ्नो मान्छे खोज्दै यति बेला विदुर पुग्ने क्रम बढ़दो क्रममा रहेको छ। यसैबीच अन्नपूर्णको पहिलो पृष्ठमा बाढ़ीको 10 दिनपछि 2 जनाको उद्धार कसरी सम्भव भयो उद्धार शीर्षकमा खबर छापिएको छ भने 2 जना त निस्किए अझै उद्धारको पर्खाईमा 936 जना शीर्षकमा भवनाथ प्याकुरेले काठमाण्डुबाट लेख्नु भएको खबर रहेको छ। विदेशीलाई दिए भइहाल्छ भन्ने सोच्ने गलत टिप्पणी छापिएको छ श्रीराम नेउपान्यको। त्यसै गरी 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग शीर्षकमा नितु खलेले काठमाण्डुबाट लेख्नु भएको खबर समेत प्रकाशित छ। अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ी प्रति धनी एवं विकसित र देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 वटा देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको दिल्लीबाट 26 बुदे सहितको घोषणापत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीर प्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेको हो।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सर्वोच्चको फैसला विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने उपहार राज्यकै हुने शीर्षकको अर्को खबर प्रकाशित छ। न्यूनतम तोकिएको मूल्यभन्दा बढ़ीका उपहार आफूले राख्न चाहेमा नेपाल सरकारसँग खरिद गर्नुपर्ने व्यवस्था गर्न तथा उपहार व्यवस्थापन सम्बन्धी विद्यमान कानूनी प्रबन्धलाई प्रभावकारी बनाउन आवश्यक कानून निर्माण समेत गर्न आदेशमा भनिएको छ। त्यस्तै भित्री पृष्ठमा तराईका 15 ग्यास उद्योगमा 26 ब्राण्डका सिलिण्डर भरिँदै शीर्षकको खबर छ भने 8 जिल्लाका स्थानीय तहमा अझै पुग्न सकेन नेशनल ग्रीन ग्रिड शीर्षकको खबर प्रकाशित छ। त्यस्तै अगस्तमा पर्यटन आगमन घट्यो शीर्षकको खबर छ। त्यसै गरी कृष्णवीर पहिरोको असर हेटौडा काठमाडौँ यात्रामा बढ़दो जाम शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा सुरुङभित्र निसासिएका 10 दिन सञ्जय र कवीरको उद्धार बेपत्ताका परिवार आशावादी शीर्षकको खबर प्रकाशित छ भने नेपाललाई 7.5 अर्ब सहयोग गर्न अपील शीर्षकको खबर पनि प्रकाशित छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनको राजधानी किएवमा रूसी ड्रोन र क्षेप्यास्त आक्रमण 24 घण्टा जारी रहेको जनाइएको छ। यसअघि राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएवका स्थानीयको दैनिकी असहज बन्दै गएको छ। रूसले तीव्र गतिमा उड्ने जेट संचालित र ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघ यूए औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढ़ाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय र सैन्य दुवैतिरबाट फर्काउन दवाब दिइरहेको बेलामा यूएले यो निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र म्यानमारले आसियन राष्ट्रसँग सम्बन्ध सुधार गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रपति मिन आङ हालनले अहिले भियतनाममा पुगेर अन्तर्राष्ट्रिय संचार माध्यमसँग आफूले सम्बन्ध सुधारका लागि अगाडि पहल बढ़ाइरहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राष्ट्रपति बनेपछि मिन भारत चीन लाओस थाइल्याण्ड काजिकिस्तान बेलारूस र रूसको भ्रमण गरिसक्नु भएको छ।
2: साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 221 रन बनाउँदा सबै विकेट गुमाएको हो। सगरमाथा म्यासर्सले नेपाल भलिबल लीग एनबीएलमा विजयी शुरूआत गरेको छ। हिजो त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियरलाई 3-1 को सेटमा हराउँदै 3 अंक जोड़ेको हो। सगरमाथाले मधेसलाई 25-21 25-21 25-23 25-15 पराजित गरेको हो। नेपाली कराते टोलीले जापानमा हुने 20 औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ। जापानको टोकियो स्थित विश्व सितोरियो कराटेको मेन डोजोमा टोली सेप्टेम्बर 6 देखि 16 तारीकसम्म प्रशिक्षणमा रहनेछ। हिजो टोली जापान प्रस्थान गरेको छ। एसियाडमा नेपालबाट सहभागी हुने 22 खेल मध्ये जापान पुग्ने कराते टोली पहिलो हो।
1: बारीपछि मनमा पनि असर डर आत्तिनी र निन्द्रा नलाग्ने समस्या भए के गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब म बाढीपछि प्रभावितहरूको मानसिक स्वास्थ्यमा कसरी ख्याल गर्ने भन्ने विषयको प्रसंग। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा मानसिक स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने, यस विषयमा हामीले मनोपरामर्शदाता प्रणव राज रेग्मीसँग कुराकानी गरेका छौं।
4: पहिलो चरणमा हामीले के पायौं भने मान्छेहरूलाई अहिले पनि डर त्रास क्षति भयो भने उहाँ रियलाइजेसन त छ, तर कोप कसरी गर्ने भन्ने चाहिँ एउटा त्यो मेजर चिजै छैन। र सँगसँगै इमोसनल सपोर्टहरू चाहिँ उहाँले एकदम ल्याकिङ गरिरहनु भएको छ। त्यसले गर्दा न परिवारलाई सुनाउन सक्ने, परिवार आफै पनि बुझिरहनु भएको छ त्यस फ्रेन्डबाट। त्यसले गर्दा त्यो चिज चाहिँ उहाँहरूले चाहिँ अलिक इमोसन्स रेगुलेसन चाहिँ त्यति गर्न सक्नु भएको छैन भन्ने कुरा चाहिँ मैले चाहिँ अब्जर्भेसन चाहिँ गरिरहेको छु। उहाँलाई के आवश्यकताहरू छ त्यो कुराहरू पनि हामीले उहाँले बिस्तारै त्यो कुराहरू चाहिँ खोलेर भन्दै गर्दा चाहिँ हामीले अरूलाई पनि कोर्डिनेसन्सहरू गरिदिन पाइरहेछौँ।
10: विशेष त मानसिक स्वास्थ्य अझ सबल बनाउनको लागि कसले कस्तो खालको भूमिका खेल्नुपर्छ अहिलेको अवस्थामा?
4: तिनवटा सरकार हुँदै गर्दाखेरि पनि अहिले पनि तपाईँले आफ्नो गाउँवडामा कसलाई सपोर्ट चाहिएको छ होइन, सो तपाईँको विभिन्न साइकोलोजिस्ट या काउन्सिलर्सलाई चाहिँ तपाईँले रिफर गरेर त्यहाँबाट तपाईँले आइडेन्टिफाई गरेर होइन त्यहाँबाट असेसमेन्ट गरेर भोलिको दिनमा चाहिँ तपाईँको प्रदेशीय अस्पताल हुन सक्छ होला, त्यहाँ तपाईँको साइकेट्रिक डक्टर हेर्नु सक्छ हुन्छ। सो कतिपयलाई चाहिँ मेडिसिन पनि चाहिने हुन्छ र सँगसँगै तपाईँको थेरापिजहरू पनि चाहिने हुन्छ।
10: भनेको अहिले स्थानीय सरकारले अथवा जो राहत लिएर आइराखेका संघ संस्थाहरू छन् नि उनीहरूले राहत सँगसँगै यो मनोसामाजिक स्वास्थ्यको लागि पनि विज्ञहरू सँगै ल्याउन कतिको महत्वपूर्ण छ?
4: जतिजना आउनुहुन्छ जति संघ संस्थाबाट चाहिँ भोलिको दिन डिजास्टर कहीँ जाला रिलिफलाई जानुहुन्छ भने एटलिस्ट मिनिमम पनि टिएफए गरेर चाहिँ साइकोलोजिकल फर्स्ट एडको ट्रेनिङहरू चाहिँ लिएर आउनुभयो भने चाहिँ सो द्याट एटलिस्ट भिक्टिमसँग तपाईँले बोल्दै गर्दा रेस्पोन्ड कसरी गर्ने होइन, कुन भिक्टिमलाई तपाईँले कसरी चाहिँ तपाईँले उहाँहरूलाई चाहिँ बोल्ने सानो सानो कुराहरू पनि सिक्न पनि निसरी छ जस्तो चाहिँ मलाई लाग्छ कि, किन भन्दा चाहिँ यो एकदमै एफेक्टेड एरियामा पर्नुहुन्छ र सो उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला तर सानो सानो कुराले उहाँहरूलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निसरी पनि हुन्छ।
10: विशेष त यो बाढी पहिरो भूकम्प लगायतका यस्ता विपदहरूबाट प्रभावित भएका व्यक्तिहरूमा कस्ता कस्ता मनोसामाजिक अथवा मानसिक स्वास्थ्य समस्या अवस्थाहरू आउन सक्छन्?
4: सो मेन भन्छ ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू हेर्न सक्छौँ। तपाईँको अब बिस्तारै यो एङ्जियसनेसहरू बढ्दै गयो भने भोलि दिन एङ्जाइटीमा कन्भर्ट हुन सक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ है, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो, त्यो सोच्न ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलि दिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ। भोलिको दिन र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सक्ने चान्स लाइक टु हाई, अरू पनि कुराहरू चाहिँ थपिन सक्छ।
10: भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन, कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
4: हामीले सोध्दै गर्दाखेरि अब होइन एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिले काहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिले काहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सहरू हुन्छ होइन। 4 दिनदेखि सुत्न सक्नु भएको छैन, 1 घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन, सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारी यसले त्यसमा पनि चेन्जेस हुन सक्छ यो प्रब्लम्सहरू। उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ, एउटा उहाँलाई चाहिँ इमोसन रेगुलेसन गर्न सक्नु पर्यो मेजरली, उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन, सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ।
1: यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइसकेका छौं। साझा खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, 6 शव भेटिए, विपदका बेला पुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन, 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग।
1: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण आक्रोशित, अण्डाको मूल्य हालसम्मकै उच्च, 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त।
2: काकडभिट्टाबाट 1 वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात, बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी, बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह।
1: युक्रेनमा रूसद्वारा 24 घण्टा आक्रमण, सर्वसाधारणको दैनिकी कष्टकर, यु इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल, म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा।
2: र नेपाल भलिबल लीग एनभीएलमा सगरमाथाको विजयी शुरूआत, एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार, कराते टोली जापानमा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्समा महेश ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पछिल्लो समय रसुवामा बाढ़ी गएसँगै केही वास्तविक बाढ़ी पीड़ित र केही बाढ़ीबाट प्रभावितहरूका लागि राहत सामग्री वितरणको विषयहरू निकै चर्चामा आइरहेका छन् र त्यही विषयलाई उठाउन खोजेको छ। यहाँ वास्तविक बाढ़ी पीड़ितले पाउनुपर्ने राहत सामग्री र बाढ़ीको नजिकै अर्थात बाढ़ीले त्यति धेरै क्षति नभएकालाई पनि दिने राहत उस्तै उस्तै भएका कारण पनि कतिले असन्तुष्ट व्यक्त गरेका खबरहरू सार्वजनिक भइरहेका छन्। त्यही विषयलाई उठाउन खोजेको जस्तो देखिन्छ। दुईजना व्यक्ति दौड़दै गरेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, सम्पत्ति कमाउन विदेश जान्छन् क्या, अलिकति विपद कुर्नै नसक्ने।
2: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।
0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजी।
1: धन्यवाद लिलजी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढीबाट आज हजारौं नेपाली प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढी फोर्ट लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोसिस हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बाढीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिशुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिँ विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ। यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो।
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने?
1: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि सयौं नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन हाइड्रोहरूमा 6 हाइड्रोमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली, अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई, जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए, उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगाया गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका।
0: उद्धारमा पनि आउनु भयो त्यहाँ?
1: होइन, उद्धार
0: कतिजनाको उद्धार भयो? जाजुकोट बासिन्दा
1: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बाढीबाट भागेर बस्नुभएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं, हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं, त्यहाँ जो चाहिँ समिति छ, प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू, नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन, आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलीमा त्रिशुलीका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भए, एकदम चाहिँ त्यो किसिमको कहाली लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको बच्ने अवस्था छ। त्यसकारण यो कहाली लाग्दो अवस्था छ, यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू, यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो, त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जहाजकोटको भूकम्पको बेला, यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले, तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं।
0: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै, केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
0: उद्घाटन गर्नुभयो,
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो, किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरू लाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि?
1: एकदम धेरै ढिला नि हजुर, यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू, प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भटेपछिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
0: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नुभएको छ।
1: मैले भनिरहेको छु हाम्रो पुनर्निर्माणको गति रोकिँदैन। हामी लाग्छौं मैले सदन र सरकारको ध्यान जाजुकोटप्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन। जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ र त्यो जाजुकोट चाहिँ भूकम्प पुनर्निर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू अरू चाहिँ पालिकाको प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको चाहिँ राष्ट्रिय सेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै यो चाहिँ पुनर्निर्माण चाहिँ माथि चाहिँ त्यो एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। तपाईँहरूको यो चाहिँ लोकप्रिय मीडिया मार्फत पनि आग्रह गर्न चाहन्छु। जाजुकोटका जनताले निकै दुःख पाएका छन्। पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु। जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ, ज्येष्ठ नागरिकहरू छन्, बाल बालिकाहरू छन्, उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको चाहिँ जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो। त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु।
0: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो। के हुनु पर्थ्यो, के भइदिएको भए?
1: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि, यो भूकम्प पुनर्निर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ। त्यो कार्यविधिका कारणले र डीडीएका दुईटा कारणले चाहिँ भूकम्प पुनर्निर्माण चाहिँ अल्झिएको हो। त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो। उदाहरणका लागि अंशभण्डाको कुरा, सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अड्किराखेको अवस्था थियो। अंशभण्डा दुईटा पुस्ता, हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता, तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ। हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको, अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने, तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने कानूनी हिसाबले नै अंशभण्डा चाहिँ छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ। केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ, मैले त्यतातिर बुझ्न पाएको छैन, अन्तिम चरणमा थियो। र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन, यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ, यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो। यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो। खास गरी दुई तिनटा कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको।
0: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो, अवरोध थियो, त्यो सच्यायो भने भविष्यमा रसुवा बाढी पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन?
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि, तर त्यो कार्यविधिले यी रसुवा लगायतको बाढी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो। हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ। त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ। त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो, त्यहाँ 6 जनाको मृत्यु भयो होइन, त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेका छ। त्यहाँ चाहिँ के गर्नुपर्ने छ? अब त्यो कति विस्थापित भए, कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ?
1: जाजरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती, जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको 2-3 दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ चाहिँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य चाहिँ त्यहाँको चाहिँ टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले सयौं ठाउँमा ठूलादेखि सानसानासम्म सयौं ठाउँमा पहिरो कुनै पनि चाहिँ ठाउँमा पहिरो नगएको अवस्था थिएन, अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा। यद्यपि ओर चाहिँ अर्को 3 नम्बरको चाहिँ स्यालामा पनि र 1 नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिँ आवासका लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर 1 हप्ता हामी करिब बसेर त्यहाँको चाहिँ स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर 3 वटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले 3 ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिँ रूपमा बसिराख्नु भएको छ। त्यसै गरी चाहिँ जुनी चाँदे गाउँपालिका वडा नम्बर 6 डोगरा बस्ती, त्यहाँ चाहिँ पहिरोले 2 जना चाहिँ ज्यान गुमाउनु पर्यो। त्यसै गरी नलगार नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू 5 वटा घरहरू बगाएको अवस्था छ। त्यसै नलगारको फुम्दामा धेरै ठाउँमा जाजुकोटको किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं, क्वेसन गऱ्यौं हामीले चाहिँ भूगर्भविदहरूलाई, जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पानी भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मकिएको अब चाहिँ त्यो मकिँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँ प्रारम्भिक चाहिँ रिपोर्टमा उहाँहरूले भनिराख्नु भयो
0: भनेपछि चट्टान मकिँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने त्यहाँ भन्नुभयो।
1: उहाँहरूले भनेको चट्टान हजारौं हजार वर्ष पहिलादेखिको चट्टानहरू मकिँदाखेरि पहिरो जाने या त त्यो माटो पनि चट्टान बन्ने चाहिँ अवस्था हुँदो रहेछ त्यो त्यो भूगर्भविदहरू उहाँहरूले भने अनुसार। त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता हामीलाई मलाई अहिले चाहिँ मलाई लागिरहेको छ कि उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजुकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई तपाईँलाई पनि थाहा छ किन कठिनाई भएको जिल्ला हो, स्रोत र साधनका हिसाबले विकासका चाहिँ पहुँचका हिसाबले एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो 100-200 नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला, राज्यको अवस्था यस्तो छ, यता चाहिँ भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्, जाजुकोट भूकम्पको कुरा छ, सँगै यो बाढ़ी भइरहेको कुरा हो, त्यसकारण हामी अत्यन्तै चाहिँ चिन्तित छौं।
0: अहिले जस्तो 3 तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
1: होइन, उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ, उहाँहरूको चाहिँ क्षमता छ, त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आँगनको सरकार हो, उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही पहिचान मात्रै छ क्या, उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी चाहिँ पुनर्निर्माणको सम्पूर्ण चाहिँ संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिँ कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन। यद्यपि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा, रोजगारीको कुरा होइन, उहाँहरूलाई चाहिँ बाँकी चाहिँ उहाँहरूको जीवनलाई चाहिँ उहाँहरूको आय आर्जनसँग जोडिने कुरा, उहाँहरूले उहाँहरूलाई चाहिँ अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ, उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू, स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए, ती कामहरूमा प्रदेश तहले लागिराखेको छ, त्यसरी अगाडि बढ़िरहेको छ।
0: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौ। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेका छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेका छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
1: हामी यो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं, अब त्यसलाई व्यवस्थित गर्न जरूर छ। हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ़। अर्को कुरा यसमा जोड़िनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्न म चाहन्छु, हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन,
0: मानवीय कारण बाहेक अरू पनि छ।
1: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्रसंघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिँ कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ
0: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत?
1: एकदम होइन, यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरमौ चाहिने नेपाली नागरिकको चाहिने पैसा सम्पत्ति बगाइसकेका छौं। किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारण नै थिएन नि, त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ, नगर्ने मात्रा हो, न्यून मात्रा हो, तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौं। त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो आइइआइए होइन जे गर्छौं नि यो 2-3 वर्ष लगाउँछौं हामी, किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रो चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि। अब यो पनि मोडल चेन्ज गर्नु पर्नेछ हामीले, उहाँहरूका कारणले हामी प्रभावित हुने तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नुपर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइडोहरू रहेछ खोलामा, यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए जब विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यत्रो खरमङ क्षति त हुने थिएन नि त।
0: त्यसो भए अब संसदले के गर्न सक्छ त त्यसको सन्तुलित विकासका लागि?
1: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यान आकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि त। हामीले त भन्छौं, हामीले भन्न सुरु गरेका छौं, यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिँ अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिँ सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
0: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै काम गर्न बाँकी छ, अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ, यसबाट जसले जुन देशले सबभन्दा बढ़ी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि, अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न?
1: हामी प्रतिनिधि सभामा
0: नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भयो,
1: नेपाली काँग्रेस यस्तो पार्टी हो, हामीले भनिसकेका छौं राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काँग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिराखेका छौं कि यो जलवायुको सवाल हो मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ, नेपाल समग्र नेपाल आज शोकमग्न छ, यो कन्डिसनमा यहाँको चाहिने उद्धारका चाहिने सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुननिर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिने परिवर्तन जस्तो जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काँग्रेस मात्र होइन सदनमा भएका सबै चाहिने मान्य सदस्यहरूले त्यसमा एकमतका साथी हुने हुनपर्छ र बरु सरकारले चाहिने त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्छ कि गर्दैन हामीलाई बरु त्यहाँ आशंका हो।
0: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले, र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ?
1: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ र हाम्रा चाहिने नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आफ्नै चाहिने कार्यहरू आफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय सहकारी र सअस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ, यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयिक सअस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिने मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय सक म के भन्छ त्यसलाई अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठान्दछु।
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानजी।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद र खास गरी अहिले सिङ्गो देश शोकमग्न छ यो बेला हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं तर नेपालका बारेमा चिन्तन नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर किनभने अझै मनसून सिद्धिएको छैन यो मनसूनको चाहिँलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली काँग्रेसबाट जाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषतः भोटेकोशी नदीमा आएको बाढीमा परेका जाजरकोटका बासिन्दाहरू त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ र जाजरकोट आफै भूकम्पबाट पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

33 बालिका छन्। फेला परेका सबमध्ये 1030 वटाको जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन प्रयोग गरिने ड्रोन त्रिशुलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्री ढुवानीका लागि 4 वटा ड्रोन उपलब्ध गराएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका अनुसार यो ड्रोनले अधिकतम क्षमता 100 किलोग्राम रहेको छ। एकपटकको उडानमा करिब 75 देखि 80 किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन अब रसुवा लगायतका बाढ़ी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। बाढ़ीका कारण सड़क मार्ग क्षतिग्रस्त भएका तथा हेलिकप्टरबाट समेत पहुँच कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत परेवा भीर सड़क खण्डमा आज 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। धादिङको गजुरी गाउँपालिका 2 स्थित सड़क मरमत गर्नुपर्ने भएकाले बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म एम्बुलेन्स र सबवाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। यही भदौ 10 गते भोटे कोशी सहित त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवा भीर स्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले बताएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णभीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङखोला र थाक्रे 2 को कमरे भीरमा एकतर्फी सड़क सञ्चालनमा छ। एकतर्फी सड़कमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी 2 परेवा भीरमा आज आवागमन पूर्ण रूपमा बन्द गरी सड़क मरमत गरिन लागेको हो। मोरङ कारागारमा झडप भएपछि 19 कैदीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। हिजो दिउँसो विराटनगर 8 रहेको कारागारमा दुई पक्षबीच झडप भएको थियो। ब्लक बीमा रहेका कैदीहरूले अरू कैदीबन्दीहरूलाई यातना दिएको र रकम वसुलेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरौला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो। झडपपछि झापा सुनसरीको झुम्का सिराहा र वीरगंजमा 3-3 जना तथा सप्तरी उदयपुरको गाईघाट र सिन्धुली कारागारमा 2-2 जनालाई स्थानान्तरण गरिएको छ। त्यसपछि भने अवस्था सामान्य रहेको कारागारका जेलर राजन घिमिरेले बताउनुभयो। उहाँका अनुसार बी ब्लकमा रहेका ती कैदीहरूले अरू कैदीलाई यातना दिने र घरबाट पैसा मगाएर असुली गर्ने, निर्देशन नमान्नेहरूलाई कुटपिट गर्ने, शारीरिक यातना दिने काम गर्ने गरेका थिए। घिमिरेका अनुसार कंग्रेस नेता समेत रहेका अभिषेक गिरीको निर्देशनमा यो धन्दा चलिरहेको आरोप अरू कैदीबन्दीहरूले लगाउँदै आएका छन्। 565 जना कैदीबन्दी रहेको बी ब्लकमा चञ्चल वर्माको समूहले गिरीको निर्देशनमा आफू खुशी नियम चलाउँदै आएको थियो। र पावर हाउसमा समस्या आएपछि हुम्लामा 5 दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणको हेलदुङ वितरण केन्द्र अन्तर्गतको पावर हाउसमा समस्या आएपछि हुम्ला सदरमुकाम तथा आसपासको क्षेत्रका नागरिकहरू मोबाइल समेत चार्ज गर्न नपाउँदा समस्यामा परेका छन्। उपलब्ध जनशक्तिबाट तत्काल समस्या समाधान हुन नसकेकाले भदौ 16 गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि वितरण केन्द्रबाट वितरित विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध हुने सूचना मार्फत जनाइएको छ। विद्युत सेवा अवरूद्ध हुँदा हुम्लाका सरकारी तथा गैर सरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, संचार माध्यम, व्यवसाय तथा सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ। यसैबीच पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य जीवनबहादुर साईले पावर हाउसमा देखिएको समस्या समाधान नभएसम्म हुम्लामा रहेको डिजेल प्लान्ट तत्काल सञ्चालनमा ल्याई विद्युत उत्पादन तथा आपूर्ति सुचारू गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
0: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ी प्रभावित सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार कार्य आज पनि जारी छ। चिलिमे जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। सम्भावित मानवीय क्षतिको खोजी तथा उद्धारलाई तीव्रता दिन नेपाली सेनाले आज बिहान हेलिकप्टर मार्फत एक्सकाभेटर पठाएको छ। टनेलभित्र जमेको लेदो तथा थुप्रिएको भग्नावशेष हटाएर बाटो खुलाउन र थप खोज तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले एक्सकाभेटर पठाइएको सेनाले बताएको छ। टनेलभित्र प्रवेश गरी खोजी गर्न लेदो र भग्नावशेष मुख्य चुनौती बनेपछि उपकरण पठाइएको हो। नेपाली सेनाका अनुसार टनेलभित्र मानिसहरू छन् वा छैनन् भन्नेबारे यकिन गर्न चिल्लीमे टनेललाई सम्भावित अन्तिम स्थानका रूपमा हेरिएको छ।
4: दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन आज काठमाडौँ आउँदै हुनुहुन्छ। भटेको सीमा आएको बाढ़ीपछि बेपत्ता भएका 9 दक्षिण कोरियाली नागरिकको उद्धार तथा खोज तथा उद्धार व्यवस्थाबारे जानकारी लिन वहाँ नेपाल आउन लाग्नु भएको हो। वहाँ दक्षिण कोरियाबाट चार्टर विमान मार्फत काठमाडौँ आउन लाग्नु भएको हो। भटेकोशी बाढ़ीले अप्पर त्रिशुली एक जलविद्युत आयोजनाको निर्माण स्थलमा क्षति पुर्याएपछि त्यहाँ कार्यरत 9 दक्षिण कोरियाली नागरिक बेपत्ता भएका थिए। तीमध्ये 6 दोसान इनर्जी बिलिटीका र 3 कोरिया साउथ इस्ट पावरका कर्मचारी हुन्। यसअघि चोले नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन सम्वाद गर्दै बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजी तीव्र बनाउन आग्रह गर्नुभएको थियो।
3: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा मृत्यु हुनेको संख्या 1344 पुगेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका 1344 शवमध्ये 489 पुरूष, 269 महिला, 52 बालक र 33 बालिका छन्। फेला परेका शवमध्ये 1030 जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। पहिचान हुन नसकेका 1270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4898 जना अझै पनि पत्ता छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8631 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा 7387 नेपाली र 1244 विदेशी नागरिक छन्। विस्थापित भएका 3655 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
4: पृथ्वी राजमार्ग अन्तर्गत परेवा भीर सड़क खण्डमा आज 12 सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। धादिङको गजुरी गाउँपालिका 2 स्थित सड़क मरमत गर्नुपर्ने भएकाले बिहान 6 साँझ 6 एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

0: 10 गते भटेको शेषसहित त्रिशी नदीमा आएको बाढ़ीका कारण परेवाभिर स्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सड़कको आवश्यक मरमत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णभीरमा पूर्ण रूपमा सड़क अवरूद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरे भीरमा एकतर्फी सड़क सञ्चालनमा रहेको छ। एकतर्फी सड़कमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी 2 परिवार भीरमा परिवार आवागमन पूर्ण रूपमा बन्द गरी सड़क मरमत गरिने भएको हो।
1: बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन प्रयोग गरिने ड्रोन त्रिशुलीमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ। चीन सरकारले नेपाललाई बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनका अनुसार यी ड्रोनले अधिकतम क्षमता 100 किलोग्रामसम्म बोक्न सक्छन्। एकपटकको उडानमा करिब 75-80 किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन अब रसुवा लगायतका बाढ़ी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। प्रभावित स्थानसम्म पुग्न सड़क मार्ग नभएकाले हेलिकप्टर प्रयोग गरी खोज तथा उद्धार राहत कार्यको कार्य थालिएको थियो। राहत वितरण गर्न ड्रोन प्रयोग गरिएको हो। यी ड्रोनहरू अब रसुवा र अरू स्थानमा पनि राहत वितरणका लागि प्रयोग गरिनेछ। बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका कैयौं स्थानहरू सड़क सम्पर्कबाट विच्छेद भएका छन्। त्रिशुली नदी पारी जान भने केही स्थानमा तुइन पनि बनाइएको छ।
0: मोरङ कारागारमा झडप भएपछि 19 कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ। हिजो दिउँसो विराटनगर 8 रहेको कारागारमा दुई पक्षबीच झडप भएको थियो। ब्लक बी

0: हिरासतमा रहेका कैदीबन्दीले अरू कैदीबन्दीलाई यातना दिएको र रकम असुलेको भन्दै अर्को पक्षले चौकीदार विशाल निरोला पक्षलाई आरोप लगाएपछि झडप भएको थियो। झडपपछि वीरगंजमा तीन तीन तथा सप्तरी, उदयपुरको गाईघाट र सिन्धुली कारागारमा दुई दुईजनालाई सारिएको छ। त्यसपछि भने अवस्था शान्त रहेको कारागारका जेलर्स राजन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार बी ब्लकमा रहेका ती कैदीहरूले अरू कैदीलाई यातना दिने र घरबाट पैसा मगाएर असुली गर्ने, निर्देशन नमान्नेहरूलाई कुटपिट गर्ने, नमाने शारीरिक यातना दिने गरेका थिए। घिमिरेका अनुसार कांग्रेस नेता समेत रहेका अभिषेक गिरीको निर्देशनमा यो धन्दा चलिरहेको आरोप अरू कैदीबन्दीले लगाउँदै आएका छन्। 565 जना कैदीबन्दी रहेको बी ब्लकमा चञ्चल वर्माको समूहले गिरीको निर्देशनमा आफूको चाहिँ नियम चलाउँदै आएको थियो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। गैरातीदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली परिवार सड़क खण्ड अवरूद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका 5 भुका खोलामा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार हिमाली गाउँपालिका 7 बाधु र जगन्नाथ गाउँपालिका 5 माथिबाट आएको पहिरोले सड़क खण्ड अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत बाधुमा आएको पहिरो जेसीबी प्रयोग गरी हटाएर खोलाइए पनि जगन्नाथको भुका खोलामा पनि पहिरो खस्दा सड़क अवरूद्ध भएको उहाँले बताउनुभयो। सड़क अवरूद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारी साधन बाटोमा रोकिएका छन्। अहिले जगन्नाथ गाउँपालिकाको जेसीबी प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको सूचना अधिकारी भाटले बताउनुभयो। लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढ़ेकाले यात्री तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फकल्याण्ड टापुबारे अमेरिकी नीति पुनरावलोकन हुने संकेत दिएपछि अर्जेन्टिना र बेलायत बीच दशकौं लामो विवाद फेरि चर्किएको छ। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले फकल्याण्ड नजिक तेल उत्खनन गरिरहेका कम्पनीमाथि कड़ा प्रतिबन्ध लगाउने योजना घोषणा गर्दै टापुमाथि आफ्नो देशको दावी पुनः दोहोर्याउनु भएको छ। मिलेईले फकल्याण्ड टापु ऐतिहासिक र कानूनी रूपमा अर्जेन्टिनाकै भएको दावी गर्नुभयो। उहाँका अनुसार पछिल्लो समय अर्जेन्टिनाको दावीका पक्षमा अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तनका संकेत पनि देखिएका छन्। फकल्याण्ड टापु सन् 1833 बेलायतको नियन्त्रणमा छ। यसको सार्वभौमिकतालाई लिएर अर्जेन्टिना र बेलायतबीच सन् 1982 युद्ध समेत भएको थियो। त्यस युद्धमा 645 अर्जेन्टिनी र 255 बेलायती सैनिकको मृत्यु भएको थियो। मिलेईले फकल्याण्डको तट बाहिर सञ्चालन भइरहेको तेल परियोजनालाई अर्जेन्टिनाका लागि ठोस र तत्काल खतराका रूपमा चित्रण गर्नुभएको छ। मिलेईका अनुसार ती कम्पनीहरू तेल उत्खननको चरणतर्फ अघि बढ़िरहेका छन् तर अर्जेन्टिनाको अनुमति लिएको छैन। उहाँले कानून संशोधन गरेर हाइड्रोकार्बन उत्खननमा संलग्न कम्पनीलाई सेवा उपलब्ध गराउने व्यवसायमाथि समेत कड़ा प्रतिबन्ध लगाउने योजना अघि सार्नु भएको छ। अर्जेन्टिनाको नयाँ कदमप्रति बेलायतले तत्काल प्रतिक्रिया जनाएको छ। बेलायती विदेश मन्त्री एड मिलिभ्यान्डले फकल्याण्डप्रतिको बेलायतको प्रतिबद्धता अडिक रहेको बताउँदै त्यहाँका बासिन्दाको आत्मनिर्णयको अधिकार अन्तर्राष्ट्रिय कानूनमा आधारित रहेकाले ती टाकुरा बेलायतकै रहेको दावी गर्नुभयो। ट्रम्पले भने बेलायत सरकारले इरान विरूद्धको अमेरिकी युद्धमा साथ नदिएको विषयलाई लिएर बेलायती प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै तिमीहरू मलाई सहयोग गर्न त्यहाँ थिएनौ भन्ने आशय व्यक्त गर्नुभएको छ। फकल्याण्ड बेलायतबाट निकै टाढा रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
0: अब खेल समाचार। स्पेनिश लालिगामा रियल म्याड्रिड रियल बेटिससँग 1-0 गोलले पराजित भएको छ। सेभियामा भएको खेलमा बेटिसका ट्रोया पारोटले 81 मिनटमा गरेको गोल निर्णायक बन्यो। रियलले पहिलो हाफमा लगातार दबाव बनाए पनि गोल गर्न सकिन। भिनिसियस जुनियरको प्रहार पोस्टमा लाग्दा दिन हुइसेनको हेडर क्रस बारमा लागेको थियो। दोस्रो हाफमा बेटिसले रक्षात्मक खेल बलियो बनाएपछि रियलको आक्रमण कमजोर देखियो। खेलको अन्तिमतिर रियलले बराबरीको अवसर पाए पनि इन्जुरी समयको 14 मिनटमा किलियन एम्बापेको पेनाल्टी बेटिसका गोलरक्षकले बचाए। प्रशिक्षक जोसे माउरिन्हो फर्किएपछि रियलको यो पहिलो हार हो। यसबीच इंग्लिश प्रिमियर लीगमा लिभरपूलले इप्सविच टाउनलाई 2-0 हराउँदै नयाँ प्रशिक्षक आन्दोनी इराओलाको नेतृत्वमा पहिलो जित निकालेको छ। एलेक्जेन्डर इसाकले शुरूआती 9 मिनटमै 2 गोल गरे। दुवै गोलमा कोडी गाप्कोले असिस्ट थियो। जितसँगै लिभरपूल 3 खेलबाट 5 अंकसहित तालिकाको 5 स्थानमा पुगेको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: चिलिमे जलविद्युतको सुरुङमा हेलिकप्टर मार्फत एस्काभेटर पठाइयो। हराइरहेका आफ्ना नागरिकको अवस्था बुझ्न दक्षिण कोरियाका विदेश मन्त्री नेपाल आउँदै।
1: बाढ़ी प्रभावित क्षेत्रमा ड्रोन मार्फत राहत पुर्याउन शुरू। पृथ्वी राजमार्ग बन्द गरेर परेवा भीर खण्ड मरमत गरिँदै।
0: मोरङ कारागारमा झडप भएपछि 19 कैदीबन्दी अन्यत्र स्थानान्तरण। कैदीबन्दीहरूलाई अनावश्यक हैरानी दिएको आरोप।
1: ट्रम्पको भूमिकापछि फकल्याण्ड टापुबारे अर्जेन्टिना र बेलायत आमने सामने तेल उत्खनन लिएर नयाँ विवाद।
0: र लालिगामा रियल म्याड्रिड पराजित। प्रिमियर लीगमा लिभरपूलको सहज जीत।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। अप्सरा र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: यो डाइवर्सन ट्रैक
2: न्यूयोर्कका मेयर ममदानीले विद्यालयमा एआई प्रयोग गर्न लगाए रोक
1: र जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै व्यस्त र महत्वपूर्ण हुने एकै सातामा भारत अफगानिस्तान र नेपालसँग T20 श्रृंखला खेल्ने
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: ए भतिज तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
8: यो हो नेपाली रेडियो
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबर शुरू गरौं भोटेकोशी बाढ़ीको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार सम्बन्धी खबरबाट तिर्सुली एकको अडिट चार सुरुङबाट चिनिया नागरिक र बेत्रावतीबाट आज एक महिलाको जीवितै उद्धार भएको छ भोटेकोशी बाढ़ीको 11 दिनमा दुईजनाको जीवितै उद्धार गर्न उद्धारकर्ता सफल भएका हुन् रसुवाको भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका एक चिनिया नागरिकको जीवितै उद्धार भएको हो नेपाली सेनाका अनुसार 11 दिनमा उहाँको माथिल्लो त्रिशुली एकको अडिट चार सुरुङबाट उद्धार गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो उद्धारमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोली खटिएका थिए आजै बेत्रावतीमा पनि घरमा पुरिएको अवस्थामा एक महिलाको उद्धार भएको छ नुवाकोटको बितुर नगरपालिका बेत्रावतीबाट 60 वर्षीय चण्डिका श्रेष्ठको उद्धार भएको हो 19 नम्बर गुल्मबाट सप्रनी सुमन कुमार विकको कमाण्डमा खटिएको 9 जनाको टोलीले 4 तले घरको माथिल्लो तलाबाट उहाँलाई उद्धार गरेको हो नुवाकोटको बितुर नगरपालिका 10 बेत्रावर्ती स्थित घरबाट उद्धार गरिएकी उहाँलाई आज काठमाडौँ ल्याइएको छ र अहिले छाउनी स्थित वीरेन्द्र अस्पतालमा उहाँको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ रसुवास्थित माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिकलाई पनि काठमाडौँ ल्याएर उहाँलाई पनि छाउनी स्थित वीरेन्द्र अस्पतालमा उपचाररत राखिएको छ दश भदौमा भोटेकोशी नदीमा आएको बाढ़ीले गाउँ नै बगाउँदा सम्पर्कविहीन हुनुभएको थियो र आज बेत्रावतीबाट उद्धार भएकी महिला लाई उहाँका श्रीमान आनन्द लगायत 5 जना सदस्य फेला नपर्ने ठानेर परिवारले कुशको शव बनाएर मृत्यु संस्कार थालेको थियो तर सशस्त्र प्रहरी बलबाट सड़क निर्माणका लागि बेत्रावतीमा खटिएको टोलीले उहाँको घर नजिकमा शनिबार भग्नावशेषभित्र कोही कराएको आवाज सुन्यो यहीबाट पहिले पनि उद्धार र खोज गरेका थियौं त्यस क्रममा कुनै आवाज आएको थिएन बेत्रावतीमा खटिएका सशस्त्र प्रहरीका निरीक्षक सुमन विकले भन्नुभयो दोहोराएर हिँडेका बेला आवाज सुनेपछि आसपासको लेदो पछ्याएर खोजी थालेका थियौं भोटेकोशीमा बाढ़ी आएको 10 र 11 दिनमा जलविद्युतको सुरुङ र बाढ़ीले क्षति पुर्याएको घरबाट गरी अहिलेसम्म 4 जनाको जीवितै उद्धार भएको छ 10 दिनमा हिजो त्रिशुली 3A दुईजनाको उद्धार गरिएको थियो
2: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आज 5 बजेसम्म 1335 जनाको शव फेला परेको छ रसुवामा 160 जना नुवाकोटमा 193 जना र धादिङमा 67 जनाको शव संकलन भएको नेपाल प्रहरीले जनाएको छ चितवनमा 362 जना गोर्खामा 74 जना तनहुँमा 38 जना नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 219 जना गरी 1335 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1030 शव व्यवस्थापन अर्थात माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 गरी कुल 2272 डीएनए नमूना संकलन गरिएको छ। पहिचान नभएका 1292 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालित भएका छन्। हालसम्म बेपत्ता भएका 4887 जनाको खोजी कार्य जारी छ। यस्तै विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 3098 जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ।
1: चिलिमे जलविद्युत आयोजनामा सुरुङभित्र फँसेकाको उद्धारका लागि प्रयास जारी छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाई भइरहेको छ। हाल नेपाली सेना र भारतीय सेनाका 21 सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन्। म्यानुअल रूपमा मात्रै उद्धार कार्य अघि बढ़ाउन कठिन हुने भएकाले ठूलो एक्सकाभेटर घटनास्थलसम्म पुर्याउने तयारी भएको छ। यस्तै गरी उद्धार कार्य भौगोलिक अवस्था र पूर्वाधारको अभावका कारण चुनौतीपूर्ण बने पनि प्रयास भने नरोकिएको उद्धारमा खटिएको टोलीले जनाएको छ। रसुवाको चिलिमे जलविद्युत आयोजनामा भोटेकोशीको बाढ़ीपछि मान्छे फँसेको आशंकामा खोजी कार्य जारी छ। नेपाली र भारतीय उद्धार टोलीले यतिखेर भग्नावशेष, पानी र माटो हटाएर सुरुङको छत नजिकै पुगिरहेका छन्। भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार स्याफ्रुबेसीबाट सुरुङको पोर्टलसम्म पहुँच मार्ग बनाउने काम भइरहेको छ।
2: रसुवा बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,05,56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। रसुवाको भोटेकोशी बाढ़ीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढ़ीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, 1 पेट्रोल पम्प र 1500 निजी घरमा क्षति पुगेको छ। बाढ़ीले जिल्लामा 41 मिटर सड़क, 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झोलेङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवागढ़ी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3Bमा क्षति पुर्याएको छ। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको खोज तथा उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ। थप मदतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद व्यवस्थापन समिति रसुवाले जनाएको छ। हालसम्म बाढ़ीमा परि करिब 1365 रसुवाली नागरिक, 1160 अन्य जिल्लाका नागरिक, 264 पर्यटक सम्पर्कविहीन छन्। बैंक तथा वित्तीय संस्थाका 26 कर्मचारी, 79 सरकारी कर्मचारी, 13 सशस्त्र प्रहरी, 28 नेपाल प्रहरी, 27 नेपाली सेना हराएको सहायक प्रमुख जिल्लाधिकारी अधिकारीले जानकारी दिनुभयो।
1: कोशी नदीमा आएको बाढ़ीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र संचालनमा ल्याएको छ। यसअघि नमूना दिन पीड़ित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र संचालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट 150 जना हराइरहेको सूचना आएको र प्राप्त शव पहिचानका लागि अहिलेसम्म 5 महिला र 9 पुरूष गरी जम्मा 14 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीको भनाई छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: भोटेपछि बाढीका कारण सम्पर्क विहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। प्रदेशका 9 जिल्ला प्रहरी कार्यालय मार्फत सम्पर्क विहीन भएका व्यक्तिको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन थालिएको हो। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा जिल्ला अस्पतालमा नमूना संकलन भइरहेको र अहिलेसम्म 5 महिला र 9 पुरूष गरी 14 जनाको नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षण गर्न नमूना संकलनका लागि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्ट सम्पर्क विहीन भएका व्यक्तिको पहिचानका लागि 9 जिल्लामा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन भएको बताउनुहुन्छ।
2: कैलालीमा 6 डीएनए आफन्तबाट कलेक्सन भएको छ भने कञ्चनपुरमा पनि 6 कलेक्सन भएको छ। त्यसै गरी 2 डणेलधुराबाट प्राप्त भएको छ।
1: भोटेकोशी नदीमा आएको बाढीका कारण सुदूरपश्चिम प्रदेशका 209 सम्पर्क विहीन भएकोमा अहिलेसम्म 59 परिवारको सम्पर्कमा आएको र अझै 150 सम्पर्क विहीन रहेको एसएसपी विष्टको भनाइ छ।
2: सुदूरपश्चिम प्रदेशबाट 209 सम्पर्क विहीन भएकोमा अब अहिलेसम्म 59 चाहिँ सम्पर्कमा आउनु भएको छ। 150 अहिलेसम्म चाहिँ सम्पर्कमा आउनु भएको छैन, मिसिङ हुनुहुन्छ।
1: बाढीका कारण कैलालीका 64, कञ्चनपुरका 36, डणेलधुराका 16, बैतडीका 8, बाजुराका 16, दार्चुल्लाका 4, बझाङ, डोटी र अछामका 2-2 सम्पर्क विहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्क विहीन हुनेहरूमा केही सुरक्षाकर्मी, कर्मचारी र अधिकांश कामदार रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
0: सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ीमा परिमृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 सम्पर्क विहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सो बाढ़ीमा परि ज्यान जोगाउन सफल 5 सशस्त्र प्रहरीलाई राहत स्वरूप जनही 50,000 रूपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रले निर्णय गरेको छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रकम जम्मा गर्ने निर्णय पनि गरेको छ। कास्कीको माछापुछ्रे गाउँपालिका 1 साँदल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा आज करिब 11 पहिरो खस्दा गम्भीर घाइते भएका 2 कामदारको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 आयुष राई र खोटाङको केपिलासगढ़ी गाउँपालिका 1 27 किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। घटनामा परि घाइते इलाम घर भएका 32 भक्तबहादुर मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाजुराको बिरे खोलामा भीषण बाढ़ी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मारतडी स्थित बढ़ीमालिका नगरपालिका 6 र 8 सीमामा पर्ने बिरे खोलामा ठूलो बाढ़ी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो। बाढ़ीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढ़ी गएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा परेको साउदले बताउनुभयो। सदरमुकाम मारतडीबाट करिब 6 किलोमिटर टाढा रहेको बिरे खोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो। काली गण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको काली गण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरूद्ध हुँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणको हिल्दुम वितरण

0: केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। बैतडीको झुलाघाट नाकामा रहेको नेपाल भारत ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। आज भन्दा झण्डै 150 वर्ष अगाडि ईस्ट इण्डिया कम्पनी सरकारले निर्माण गरेको झोलुङ्गे पुल समयमै जीर्णद्वार हुन नसक्दा जीर्ण अवस्थामा पुगेको हो। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: पुलको नेपालतर्फको भागमा रहेका काठका पाता कुहिँदै गएका छन् भने फलामका रड तथा लकहरूमा खिया लाग्दै गएको छ। पुलको नियमित मर्मत सम्भार नहुँदा यसको अवस्था थप कमजोर बन्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
2: मेरो नाम धनबहादुर बोहरा हो। जुन अवस्थामा छ भन्नु पर्यो, अब त्यो जेसिया लागेकै छ, ताक्ताहरू पनि लगभग भित्रबाट कुन लागे हान, तत्काल मर्मत गर्नै पर्ने देखिन्छ। त्यो अब दीर्घकालीन हुँदैन, अब त्यो काम चलाउ मात्र भएको छ।
3: भाचिन चाहिँ हल्का हल्का तीन चार ठाउँमा नट बोल्ट भएको छ है।
1: झुलाघाटमा रहेको एकमात्र झुलुङ्गे पुलको तत्काल मर्मत सम्भार गर्नुपर्ने उद्योग वाणिज्य संघ वैद्युतिका उपाध्यक्ष खेमानन्द भट्टको माग छ। साथै दीर्घकालीन समाधानका लागि मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ।
4: एकदम त्यो एकदम ठिक छ, नयाँ सरकार बन्दैछ, तयमा अब सबै पहल गरिदिए हुन्थ्यो। र अहिले अब त्यो खालि हिचकिया मात्रै हुने हो। सबै पुलको द्वारा अब जो पहाडी जिल्लामा पड्ने जो प्रभाव छ त्यसको बारेमा अवगति छ। मोटरेबल पुल जोडिदिने गर्दा एकदम आर्थिक एकदम निकै हुन्थ्यो पहाडी जिल्ला।
1: यता वैद्युतिका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको निरीक्षण गरेको छ। पुलको अवस्था तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेकाले मर्मतका लागि माथिल्लो निकायमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।
5: ती हिसाबलाई कुरा गरे चाहिँ अलिकति के छ भनेको, अहिले चाहिँ हामीले गर्ने भन्नुभयो छाबलाई एकदम जीर्ण छ हजुर, होइन यो तुरन्तै बनाउनु पर्ने छ। कुन दिन एक्सिडेन्ट हुन्छ भने चाहिँ काठहरू भित्रभित्र अब कुहिरहेछ के, त्यो
1: जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्काल मर्मत सँगै दुई देश बीचको व्यापारिक तथा आवत जावतको प्रमुख नाका झुलाघाटमा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने स्थानीयको माग छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरू बीच भएको लड़ाईमा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। झडपमा मृत्यु हुनेमा सर्वसाधारण सहित सेना र हुथी लड़ाकू रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। सन् 2022 जुलाईमा भएको युद्धविराम भंग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण पश्चिममा यो झडप शुरू भएको हो। अधिकारीहरूले हुथी आक्रमणको जवाफमा एडेनबाट सहयोग थप भई आइरहेको र हुथीको यस आक्रमणको उद्देश्य सरकारी नियन्त्रित मोखा बन्दरगाह शहरलाई छुट्याउनु रहेको र बाब अल मण्डप जल डमरूको सिमानातिर अघि बढ़नु हो। इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल मण्डप चेक पोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्वपूर्ण बनेको छ। इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण शुरू गरेका छन्। अमेरिकामा यस वर्ष दादुरा रोगका संक्रमितको संख्या 3,000 नागेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहिबारसम्म देशभर 3,134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 भरि रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढ़ी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण हो। केन्द्रका अनुसार पुष्टि भएका संक्रमित मध्ये करिब 94% व्यक्तिले खोप लगाएका छैनन्। दादुराबाट बच्नका लागि केन्द्रले दादुरा, गलफुलो र रूबेला विरूद्धको खोपका दुई मात्रा लगाउन सिफारिश गरेको छ। अमेरिकामा बालबालिकाको खोप लगाउने दर समेत घटिरहेको छ। सन् 2025-26 शैक्षिक वर्षमा बालबालिकामा दादुरा, गलफुलो र रूबेला विरूद्धको खोप लगाउने दर 92.4% झरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: भदौ 10 गते आएको भुटेकोशी बाढ़ीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढ़ीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1,500 निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। भन्नुभयो। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज र 10 वटा झरुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङताङ खोलामा निर्माण भएका 8 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङताङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढ़ीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगार सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँचिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयन निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका संचालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिण्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिण्डर बिक्री गर्दै आएको छ। संचालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10 हजार सिलिण्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40,000 सिलिण्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1,00,000 जति सिलिण्डर खपत हुने अवस्था आएको बताउनुभयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
8: काठमाडौँमा जारी नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौँले मधेसलाई 3-2 को सेटमा पराजित गरेको हो। खेलमा काठमाडौँ 20-25, 16-24, 25-17, 22-25 र 16-14 विजय भयो। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 प्राप्त गर्नेछ। यही भदौ 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कवर्ड हलमा हुने एनभीएलमा 6 टोलीले सिंगल राउण्ड रोबिन लीगमा प्रतिस्पर्धा गर्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय आमन्त्रण 4th ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ी भन्दै अनुकेश शर्माले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा 5 तर्फको फिदिम स्पोर्टिङ क्लबका शर्मा सर्वश्रेष्ठ खेलाड़ी भन्दै बजाज कम्पनीको मोटरसाइकल प्राप्त गर्न सफल भएका हुन्। फिदिम स्पोर्टिङ क्लबका कप्तान समेत रहेका शर्मा ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ी घोषित भए। प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाड़ी बनेका शर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखे जात्रा सञ्चालन समिति अध्यक्ष सागर महादेवले जानकारी दिनुभयो। मोटरसाइकल पुरस्कार प्राप्त गरेका सर्वश्रेष्ठ खेलाडी शर्मालाई प्रतिनिधि सभा सदस्य क्षितिज थेबे र आयोजक समितिका अध्यक्ष महादेवले मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो। शर्माको कप्तानीमा प्रतियोगितामा सहभागी भएको फिदिम स्पोर्टिङ क्लब यस वर्ष पहिलो पटक फाइनल प्रवेश गरेको थियो। फिदिम फाइनलमा पुगे पनि सिराहाको सहलेस युवा क्लबसँग 1-0 पराजित हुँदै उपाधि जित्नबाट असफल बन्यो। यसअघिका ताप्लेजुङ गोल्ड कप प्रतियोगितामा 5 तर सेमी फाइनल चरणभन्दा अघि बढ़न सकेको थिएन। त्यस्तै प्रतियोगिताको फाइनल खेलमा सहलेस युवा क्लबका सनिश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। सहलेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अभिषेक लिम्बू उत्कृष्ट डिफेन्डर र अवि लामा उत्कृष्ट मिडफिल्डर घोषित भए। प्रतियोगितामा सहलेसकै फागुराम थारू सबैभन्दा बढ़ी गोल गर्ने खेलाड़ी बने भने फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित भए। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाड़ीले जनही 15,000 रूपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको हाम्रा संवाददाता माला पालुङ्गाले जनाएकी छन्।
0: अब मौसम। आज राति देशका हिमाली र तराई भूभागका केही स्थानसँगै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, काठमाण्डको अधिकतम 27.8 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलीमिटर, पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 2.2 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 15.1 मिलीमिटर र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 24.6 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी बाढ़ीको 11 दिन आज दुईजनाको सकुशल उद्धार, हालसम्म 1,335 जनाको शव फेला। बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढ़ीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुती विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु। र काठमाण्डौमा जारी नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डौ रेड्सद्वारा मधेश वारियर्स 3-2 सेटमा पराजित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: Come on, you'll certainly be benefited।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: कृषि मन्त्र नार्कसँग।
5: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: जसको नाम नै पर्याप्त छ। दिदी बहिन
1: यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: बाढीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि, सरोकारवाला, प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ। यस्ता बाढ़ी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौ। नदी खोलालाई आफ्नै बाटोमा बग्न दिने हो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ।
3: रसको भोटेकुसी बाढ़ीको एघारौं दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको 225 मिटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहा इटावो नाम गरेका एकजना नागरिकको जीवितै उद्धार गरेको हो। नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको एउटा घरबाट बाढ़ी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवितै उद्धार गरिएको छ। खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्सपेक्टर सुमन विकले बताउनुभयो।
4: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ हिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाऊ बचाऊ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यू गरेर अहिले काठमाडौँ पठाएको।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ। रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको शव भेटिएको हो। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
5: भनेको अहिलेसम्म 1331 जनाको चाहिँ शव फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा हाइड्रो पावरको टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। त्यसै गरेर अब जति मानवीय क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
3: प्राधिकरणका अनुसार हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,066 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन्। रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,952 जना प्रभावित बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाडौँ हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। राहत वितरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
6: यो जिल्लाले नुवाकोट र रसुवा दुवैतिर वितरण गर्नुपर्ने अवस्था छ। त्यसको लागि हामीले विभिन्न 5 टिमहरू गठन गरेका छौँ। त्यसमा चाहिँ उपसचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू भएको 5 टिम छ र त्यसले चाहिँ
3: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजूद रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11.5 करोड़ भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वाणिज्य बैंकमा 8 अर्ब 6 करोड़ भन्दा धेरै र हिमालय बैंक अनि लक्ष्मी सनराइज बैंकको डलर खातामा थप 1,98,00,000 भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा साँगुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सडक खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन काटान गरेपछि अघिल्लो हप्ता सड़क भाँचिएको थियो। सड़क भाँचिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाइएका हुन्। व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसेको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा 1 हप्ताको गाड़ी सञ्चालन गर्ने तयार रहेको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़क भन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
7: माथिदेखि नै चर्केको हुँदाखेरि चाहिँ त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो चाबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको चाहिँ प्राविधिक टिम लागिरहेको अवस्था छ।
3: भुटेकोसी बाढ़ीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढ़ीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी 69 जना सरकारी कर्मचारी 13 सशस्त्र प्रहरी 28 जना नेपाल प्रहरी 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 वटा निजी घरमा क्षति पुगेको छ। यस्तै 28 वटा सरकारी र सार्वजनिक भवन 8 सामुदायिक र 3 निजी विद्यालय 14 वटा बैंक तथा वित्तीय संस्था 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। कास्कीको माछापर्सी गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्ता 2 जना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढ़ी गाउँपालिका 1 का 87 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवाङका अनुसार 2 जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गए। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र सत्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो।
8: त्यसपछि अहिले हामीसित सामान्य बादल लागेको अवस्था छ, त्यस्तो ठुलो वर्षा चाहिँ छैन। अहिले चाहिँ विशेष गरेर यो सुदूरपश्चिमका मैनगर होइन जरेलधुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ। त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन। जहाँसम्म यो भारी क्षेत्र जुन भेटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवासी र त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
3: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँ रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाडौँले मधेस वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो।
2: महिनावारी सरसफाईमा ध्यान दिनुपर्ने कुरा,
9: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो।
2: बाढ़ीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका, जानकारी सहितको विशेष सामग्री र सुवाको भटेकोशी बाढ़ीपछि नुवाकोटका बालबालिका र किशोर किशोरीको सुरक्षा कसरी भइरहेको छ, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
11: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
13: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
11: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
13: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ीपछि आश्रय स्थलमा बस्दा महिनावारीका बेलामा अझ बढ़ी चनाखो हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा 4-4 घण्टामा कपड़ा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ:
9: सर्वप्रथम तपाईँहरूले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाई हो। सरसफाई भन्नाले चाहिँ हात धुने अनि साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपड़ा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन, जस्तै साबुन छैन, डिटोल छैन भने खरानीले मात्र भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँले त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खिया लागेको ठाउँमा सुकाउनु भयो। 4-4 घण्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्नेछ, चेन्ज गर्नु भएन भने चाहिँ तपाईँहरूलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि, एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको तल चिलाउने, पोल्ने, बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुन सक्छ। एकदम अत्याधिक मात्रामा चिलाउने, तपाईँहरूले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है, यो भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
13: आश्रय स्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपडा वा प्याड राम्रोसँग धोएर मजाले निचरेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद यीशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रय स्थलमा बसिरहनुभएका बाढ़ी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रय स्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
14: को मानिस हो, कुन ओडाको, कहाँको, उहाँहरूको एउटा आइडेन्टिटी चाहिन्छ पछिसम्म, जस्तो अस्थायी बसोबासको लागि, थायी बसोबासको लागि, र उहाँहरू कुन जिल्लाको अथवा कुन पालिकाको हो भन्ने एउटा पहिचान पनि चाहिने भए हुनाले सम्बन्धित कतिपय ओडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कार्डहरू फलानु सेन्टरमा बसेको, नाम यो भएको, ठेगाना यो भएको, यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै ओडाले सुरु पनि गर्नुभएको होल्डिङ सेन्टर बस्ने, त्यहाँ चाहिँ ओडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ उनीहरूको विवरणहरू संकलन गरेर त्यहाँ कार्ड दिने, त्यस्तो प्रावधान छ। सामान्यत उसको पहिचान पनि होस् र कुन ठाउँको हो, कुन जिल्लाको हो, त्यो राहतका कुराहरू बिचमा एउटा पहिचान राख्ने, अभिलेख राख्ने प्रयोजनको लागि पनि हो त्यो कार्ड। पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीड़ित भएको अथवा अशब्द अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नुभएको छ भने वडाध्यक्षको सिफारिस अथवा वडाध्यक्षको एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गरी एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट। र त्यसबाट के हुन्छ भने बाढी पीड़ित मात्रै नभएर कुनै पनि कारणले अशब्द होस् असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परेको यदि कोही हुनुहुन्छ भने राहत लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छौँ। त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ हामीले।
13: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा ओडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ। नाम टिपाउन ओडा कार्यालय नगरपालिका जानु पर्दैन। तपाईँलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ। बाढीपछि तपाईँ अनि छिमेकी कसरी बसिरहनु भएको छ? पक्कै पनि अहिले धेरैजना सँगै हुनुहुन्छ होला। मनोचिकित्सकहरूका अनुसार आश्रय स्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ। मनोचिकित्सक डाक्टर सूरज तिवारी।
15: निन्द्रा चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ। रातिको निन्द्रा 10-11 बजेदेखि लिएर 5-6 बजेसम्मको चाहिँ समयमा 7-8 घण्टा निन्द्रा चाहिँ पूरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो। अब आश्रय स्थलमा अब ठ्याक्कै त्यसको व्यवस्था भएको छैन, सबै ठाउँमा नहुन पनि सक्छ अरे, तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको। त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन, हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि, तनाव न्यूनीकरण गर्नको लागि, पीड़ा न्यूनीकरण गर्नको लागि, हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लाई ऊर्जा प्रदान गर्ने काम पनि गर्दछ होइन। त्यसले गर्दा निन्द्रा चाहिँ एकदम महत्वपूर्ण छ। अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक पीड़ा तनाव होइन यो सबै कुराहरू सहन नसकेर यसलाई झेल्नको लागि जस्तो लागु पदार्थको प्रयोग गर्ने या त जाँड रक्सीको प्रयोग गर्ने, त्यसले चाहिँ एकछिन चाहिँ भुलिए जस्तो हुन्छ होइन, एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँड रक्सी तथा अन्य लागु पदार्थको फेरि कुरत पर्ने सम्मान हुन्छ, त्यो चाहिँ गर्नु भएन। अर्को चाहिँ व्यायामको कुरा, जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो, तर शरीरको लागि मात्रै हो व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन, हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन, हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू त्यो चाहिँ निष्कासन हुन्छ। अर्को चाहिँ हाम्रो शरीरमा चाहिँ राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले चाहिँ मद्दत गर्दछ। त्यसले गर्दा चाहिँ व्यायाम चाहिँ एकदम जरुरी छ, खास गरी बिहानको व्यायामले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्न पनि मद्दत गर्दछ।
13: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो। समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खोलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी लगायतका विपदपछि अभिभावकको जिम्मेवारी
16: समयमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलो दिनमा चिनजान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन।
2: सरकारवाला निकायका प्रतिनिधिबीच समन्वय महत्वपूर्ण, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज शनिवारीय विशेषको पालो हो, तर भटेकोशी बाढ़ीपछि बालबालिका र किशोर किशोरीको सुरक्षाको कुरा। बाढ़ीपछि सरोकारवाला निकायदेखि प्रभावित सम्मको ध्यान राहत संकलन र वितरणमा छ। यस प्रकारका विपदपछि बालबालिका तथा किशोर किशोरीमा प्रलोभन, बेचबिखन र दुर्व्यवहारको जोखिम पनि हुन्छ। नुवाकोटको विदुर नगरपालिकाका बाल कल्याण अधिकारी सुस्मिता पोखरेलसँग देवीघाटको होल्डिङ सेन्टरमा पुगेर हामीले कुराकानी गरेका छौं।
16: अहिले चाहिँ हामीले बालबालिका कहाँ कहाँ कुन कुन होल्डिङ सेन्टरमा आमा बाबु बहिनी बालबालिका हुनुहुन्छ, कस्तो चाहिँ बाबु आमा हुनुहुन्न, यस्तो बेलामा चाहिँ झन् बदमास मान्छे हुन्छ नि जसले चाहिँ अब कसरी बच्चाहरूलाई मिसयुज गर्न सकिन्छ भनेर एकदम यस्तो पर्खाइमा हुनुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर कहाँ कस्तो बच्चा हुन्छ भने त्यस्तो लिस्टिङ गरिरहेछौँ। अनि राष्ट्रिय बाल अधिकार परिषदले पनि कोर्डिनेसन गरिरहनु भएको छ, उहाँले पनि त्यस्तो बच्चा सर्वे गरेर क्विक अब त्यस्तो बच्चाहरूलाई हामीले कतै ट्रान्सफर गर्नु पर्यो चाहे पुनर्स्थापना गर्नु पर्यो भने हामीले सर्वे गर्छौँ भनेर पनि हामीलाई उहाँबाट खबर गरिरहनु भएको छ। अनि अहिले नोटिस पनि जारी गरेको छ महिला तथा बालबालिकाले, अब बालकल्याण

0: बस्ने भएको छु, किनभने ऊ हुँदा मलाई तनाव पनि हुन्छ, मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावकको त्यस्तै त हुन्छ नि, आफ्नो बच्चा होइन, उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10-11 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ होइन, अनि सन्डे पनि गरिरहेछौँ।
1: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा, बाल बालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
0: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यही 5 नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलेदेखि चिन्जान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिसरलाई पनि जानकारी गराएको छौँ होइन, समन्वय गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि 4-5 जना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ। यहाँ हाम्रो यहाँ धामी सर हुनुहुन्छ, उहाँ मार्फत पार्छु, यहाँ सूचना सर, सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
1: यो बाढी पछिको यो जुन यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ कि लाग्दैन?
0: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो पाटोबाट गरिरहनु भएको छ, यस्तो भए भयो स्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन होइन, मेलो मेसो पनि पाइरहेका छैनौँ। हामीले अब आफैलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो पाटोबाट काम गरिरहनु भएको छ।
1: बाल अधिकार परिषदले के भनेको छ हजुर?
0: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ सम्मेलन गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबुविहीन, अब हामीले त आमा बाबुविहीन बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलि पछि उहाँको गार्जेन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग प्रस्थापना गर्छौँ? उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ? उहाँहरूको आमा बाउ नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विक्षिप्त हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिककर्ताहरू आएर पनि मनोसामाजिक मनोपरामर्श गरिरहनु भएको छ होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने होइन, लाइफलाई कसरी अगाडि लिएर जाने
1: अघि हामी तालिम केन्द्रमा जाँदाखेरि सानो सानो बाल बालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ झारिराखेको,
0: त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ पारि नै भएको बच्चाहरूलाई चाहिँ आमा बाबुसँग पनि भेटाउन लिएर आएको हो, त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ। जस्तै अब स्कुल जानुभयो, पारिपट्टि स्कुल भएको बच्चाहरू त उही ऊ हुनुभयो, अड्किनुभयो, अनि त्यस्तो अवस्थामा चाहिँ के गरेर ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिलो दिनबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
1: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्दै हुनुहुन्छ र घरमा बाल बालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो, आफ्नो घरमा रहेका बाल बालिका अथवा आफ्नो छरछिमेकमा रहेका बाल बालिकाहरूको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ, के केमा सचेतन अपनाउनुपर्छ?
0: हामीले हाम्रो बच्चाहरू कहाँ जान्छन्, के गर्छन्, कस्तो कुरा कोसँग सङ्गत गरेको छ होइन, उनीहरू के रिसाएका छन् कि खुसाएका छन् कि, उनीहरूको बानी व्यवहार परिवर्तन भएको छ कि होइन, अब यस्तोमा मनोसामाजिक समस्या, अब हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि कुद्नुपर्ने हो कि, किनभने हामी 10 गते पनि कुद्यौँ होइन, 11 गते पनि मान्छेहरू कुद्नुभयो, 4 बिहानै कुदेको छ, बेलुकै कुदेको छ, बाढी आउँछ कि, अब हामीलाई त्यत्रो ठुलो आउला नआउला तर हामीलाई मनमा डर अहिले पनि छँदैछ।
2: घटेपछि बाढीको 11 दिनमा 2 जनाको सकुशल उद्धार आज भयो, मृत्यु हुनेको संख्या 1331 पुगेको छ, 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ, उपचारपछि फर्कनेहरूको संख्या पनि बढ्दैछ। बाढी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परिवारभीर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहनेछ, राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेसको दोस्रो हार भयो, काठमाण्डुको विजय शुरूआत भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला, अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ, नमस्कार, शुभरात्री।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ट्ज
1: आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पोखरामा पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको उपचारका क्रममा मृत्यु, एकजना घाइतेको उपचार हुँदै।
0: भोटेकोशी बाढीमा परेकाहरूमध्ये आज पनि दुईजनाको जीवितै उद्धार, 1340 शव भेटिए।
1: भोटेकोशी बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़कमा पूर्ण क्षति, चिलिमी जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न मुस्किल।
0: खारपु टापु नजिकै अमेरिकाद्वारा इरानी ट्याङ्करमाथि हमला, रूसद्वारा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै आक्रमण।
1: र एनबीएल भलिबलमा काठमाडौँको विजयी शुरूआत, मधेसको लगातार दोस्रो हार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। कास्कीको सुपरसेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुईजना कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाखरीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढ़ी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवैजनाको मणिपाल शिशिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा परि इलाम घर भएका 32 वर्षीय भक्त बहादुर मगर घाइते हुनुभएको छ। उहाँको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब 11 बजे जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सड़क खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परेका कामदारहरूलाई घटना लगत्तै स्थानीय वासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए। सुपर सेती जलविद्युत आयोजना कास्कीको माछापुस्रे गाउँपालिका 1 साँदल स्थित निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
1: भोटेकोशी बाढ़ीको 11 दिनमा दुईजनाको जीवितै उद्धार गरिएको छ। अपर त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट एक चिनिया नागरिक र बाढ़ीले क्षति पुर्याएको वेत्रावतीको 1 भग्नावशेष घरबाट एक स्थानीय महिलाको सकुशल उद्धार गरिएको हो। दुवैजना सामान्य बोलचाल गर्न सक्ने अवस्थामा रहेका छन्। विदुर नगरपालिका 10 स्थित वेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उहाँकी श्रीमती चन्द्रिका श्रेष्ठको उद्धार गरिएको हो। 64 वर्षीय चन्द्रिकालाई बाढ़ीले तहस नहस पारेको घरको चौथो तल्लाबाट उद्धार गरिएको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतले जानकारी दिनुभएको छ। उहाँलाई उपचारका लागि काठमाडौँको छाउनी स्थित नेपाली सेनाको अस्पताल पुर्याइएको छ। हिजो बाढ़ीको 10 दिनमा त्रिशुली 3A दुईजनाको उद्धार भएको थियो। त्रिशुली 3A संजय शाह र कवीर महर्जनको उद्धार गरिएको थियो। यससँगै पछिल्लो दुई दिनमा बाढ़ीमा परेर सम्पर्क विहीन भएका 4 सकुशल उद्धार भएको छ। सुरुङको ट्र्यापमा परेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरूले बताएका छन्।
0: दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन काठमाडौँ आइपुग्नु भएको छ। विदेश मन्त्री ह्युन दक्षिण कोरियाबाट चार्टर्ड विमान मार्फत आज साँझ काठमाडौँ आइपुग्नु भएको हो। भोटेकोशी बाढ़ीमा हराएका कोरियाली नागरिकको खोजी र उद्धारको पहलका लागि उहाँ नेपाल आउनु भएको हो। भोटेकोशी बाढ़ीमा परेर 9 कोरियाली नागरिक सम्पर्कविहीन भएका छन्। उनीहरू माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा कार्यरत थिए। उनीहरू खोज र उद्धार बारे पनि विदेश मन्त्री ह्युनले जानकारी लिने तयारीमा हुनुहुन्छ। नेपाल भ्रमणका क्रममा ह्युनले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सचिवालयका अनुसार भेटका क्रममा भोटेकोशी बाढ़ीपछिको खोज उद्धार र राहत बारेमा छलफल हुनेछ।
1: चिलिमी जल विद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न एक्सावेटर आवश्यक परेपछि पहुँच मार्ग निर्माण कार्य थालिएको छ। सुरुङ सफा गर्न समय लाग्ने भएपछि त्यहाँसम्म एक्सावेटर पुर्याउन पहुँच मार्ग निर्माण शुरू गरिएको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार भौतिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण आयोजना स्थलसम्म पुर्याउन सकस भइरहेको छ। तथापि नेपाली सेना र भारतीय सेनाका 21 जना सुरुङभित्रै मेन्युअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिरहेको प्राधिकरणले जनाएको छ। 250 मिटर लामो सुरुङ मध्ये करिब 100 मिटर भाग सफा गरिएको छ। तर मेन्युअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्सावेटर आयोजना स्थलसम्म पुर्याउनु पर्ने उद्धारकर्ताले बताएका छन्।
0: नुवाकोटको विदुर स्थित तादी खोलामा 60 मिटरको एक्रो ब्रिज जडान कार्य शुरू भएको छ। भोटेको सिबाडीले तादी खोलाको पक्की पुल पनि बगाएको थियो। सोही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान शुरू भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। यसका लागि आवश्यक सामग्री नेपाली सेनाले जुटाएको थियो। निर्माण पनि नेपाली सेनाले नै गर्न लागेको हो। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि त्रिशुली नदी वारिपारि सम्पर्क विच्छेद भएको देवीघाटमा तुइन संचालनमा ल्याइएको छ। बाढ़ीले आवतजावतका लागि प्रयोग हुँदै आएको मुख्य पक्के पुलसँगै झोलुङ्गे पुल समेत बगाएपछि विदु नगरपालिका 3 र 5 का स्थानीयले आवतजावत ठप्प पार्नु परेको थियो। नदी वारपार गर्न नसक्दा स्थानीयले दैनिक उपभोग्य सामग्री ओसार प्रसारदेखि औषधि उपचारका लागि समेत कठिनाई भोग्दै आएका छन्।
1: रसुवा जिल्लाको टिमुर स्थित नेपाल चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ। भदौ 10 को बाढ़ीपछि सीमा नाकामा नेपालको झण्डा बगाएको थियो। बाढ़ीका कारण सीमा क्षेत्रमा पुग्न बाटो क्षतिग्रस्त भएपछि केही समयसम्म त्यहाँ जान मुस्किल परेको थियो। बाढ़ीपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले जोखिमपूर्ण बाटो पार गर्दै आज सीमा नाकामा नेपालको झण्डा राखेको हो। सशस्त्र प्रहरी बलको बीओपी टुमेरोबाट गएको टोलीले जोखिमयुक्त भीर हुँदै करिब 3 किलोमिटर दूरी पार गरेर सीमा क्षेत्रमा पुगेको थियो। नेपाली सेनाको टोली भने हेलिकप्टर मार्फत त्यहाँ पुगेको हो। त्यसपछि दुवै सुरक्षा निकायको संयुक्त टोलीले संयुक्त रूपमा नेपालतर्फको सीमामा राष्ट्रिय झण्डा राखेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
0: भोटेकोशी बाढ़ीले रसुवाका निजी र सार्वजनिक सम्पत्तिमा पनि ठूलो क्षति पुर्याएको हो। जिल्ला प्रशासन कार्यालयले भदौ 10 गतेको बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण नै सार्वजनिक गरेको छ। सहायक प्रमुख जिल्लाधिकारी दुर्व प्रसाद अधिकारीका अनुसार बाढ़ीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा ब्याङ्क तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1500 वटा निजी घरमा क्षति पुगेको छ। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण क्षति भएको छ। बाढ़ीले 111 मेगावाटको रसुवागढ़ी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटकै लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथुलु त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B क्षति पुर्याएको छ। बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको खोज तथा उद्धार जारी छ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ। थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।
1: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्र सेवकका तर्फबाट तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप तथा राहतको सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रूपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एफएफ स्कूलमा कक्षा दशसम्म अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी कर्मचारीको आश्रित परिवारका सदस्य भटेकोशी बाढ़ीका कारण मृत्यु भएमा र हात स्वरूप प्रति व्यक्ति 1,00,000 रूपियाँ तत्काल उपलब्ध गराउने तथा बाढ़ीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने निर्णय भएको छ।
0: नेपाल विद्युत प्राधिकरणले भोटेकोशी त्रिशुली बाढ़ीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तका लागि डीएनए को नमूना उपलब्ध गराउन भनेको हो। सबैभन्दा नजिकका आफन्तलाई आफ्नो 2 प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ। प्राधिकरणले नेपाली सेना लगायत प्राविधिक टोलीको सहयोगमा त्रिशुली 3A उद्धारको प्रयास भइरहेको पनि बताएको छ।
1: रसुवाका बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम पनि बढ़दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल 11,55,56,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
0: भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1,340 पुगेको छ। तर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भने 1,331 जनाको शव भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ। बिहान सार्वजनिक तथ्याङ्कमा गल्ती भएकाले त्यसलाई सच्याइएको भन्दै प्राधिकरणले पछिल्लो तथ्याङ्क अनुसार 1,340 जनाको शव भेटिएको जनाएको हो। फेला परेका 1,340 शव मध्ये 499 पुरूष, 269 महिला, 552 बालक र 33 बालिका छन्। फेला परेका शव मध्ये 1,030 वटाको जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए संकलन कार्य पनि तीव्र पारिएको छ। पहिचान हुन नसकेका 1,270 जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार 4,898 जना अझै बेपत्ता छन्। बेपत्ता हुने 4,898 जना मध्ये 2,930 जना नेपाली र 618 जना विदेशी नागरिक छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 8,631 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा 7,387 नेपाली नागरिक र 1,244 जना विदेशी नागरिक छन्। विस्थापित भएका 3,655 जनालाई हाल विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। नेपाल परिवेशमा मासुको मूल्य भन्दा एलपी ग्यासको मूल्य सस्तो भन्ने आयल निगमका अधिकारीको भनाई लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: हाम्रो होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझ सस्तो रहेको दावी गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनद्वारा आयोजित बाढ़ी पहिरो पछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र देखिएका चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले निगमले हाल प्रति सिलिण्डर 400 रूपियाँ घाटा बेहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिनुभयो। व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नु परेको गुनासो गरिरहेको सन्दर्भ उल्लेख गर्दै कार्यकारी निर्देशक शाहले उपभोक्ताले मूल्य महँगो भएको भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने बताउनुभयो। उहाँले नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकाले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो।
5: एक केजी मासु आज 17-18 सौ रुपियाँमा हामी किन्दा एक छाक र एक दिनमा हामी सक्छौ त, तर एउटा सिलिण्डर ग्यास 21 दिँदा दुई महिना त हामी टिक्छौ त। यो कुराहरूमा थोरै हामी छलफल गर्ने कि नगर्ने? 1700 रुपियाँ हामी एक केजी मासु खाएर एक दिनमा सक्नले 2100-2200 रुपियाँ त दुई महिना चल्छ त सिलिण्डर। थोरै अलिकति मैले यो व्यक्तिगत केही मैले धारणा राखिनँ के, देशमा जुन उत्पादन छैन बाहिरबाट ल्याएर जुन सहज गर्नु परिरहेछ भने पैसा 2100 ठूलो कुरा भन्दा पनि हामीले कन्ज्युमरलाई प्रायोरिटी दिएर कसरी हुन्छ उहाँको चुलो बार्ने सबैको दायित्व।
4: पूर्व राज्यमन्त्री एवं उद्योगपति मोतीलाल दुग्गडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाका बीच अन्य दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताउनु भएको छ। खाद्य उद्योगी समेत रहनुभएका दुग्गडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने हरेक मसलाजन्य वस्तुको मूल्य आकाशिएको बताउनुभयो। उहाँका अनुसार हाल बजारमा पेसार, अलैंची, मरिच, धनियाँ, जीरा खुर्सानी जस्ता अत्याधिक अत्यावश्यक सामग्रीको मूल्य विगतको तुलनाभन्दा दोब्बर भन्दा बढ़ीले वृद्धि भएको छ। उहाँले पेट्रोलियम पदार्थ र ग्यास संवेदनशील वस्तु भएकाले त्यसमा सबैको ध्यान जानु स्वाभाविक भए पनि अन्य उपभोग्य वस्तुको मूल्य वृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बनेकोतर्फ सरकारवालाको ध्यानकर्षण गराउनुभयो। ग्यासको आपूर्तिमा मात्र केन्द्रित हुँदा अन्य खाद्य वस्तुको आपूर्ति र बढ़दो महँगी नियन्त्रणका प्रयासहरू ओझेलमा परेको उहाँको तर्क छ।
6: सबै वस्तुको मूल्य बढेको छ, बिस्किटदेखि लिएर साबुनसम्मको मूल्य बढेको छ। म पनि एउटा उद्योग चलाउने, खाद्य वस्तुको उद्योग, ठूलो उद्योग चलाउने व्यक्ति नै हो म पनि। मलाई थाहा छ हरेक चिजको कति बढेको छ। उदाहरणको लागि बेसार भनेको 100-150 रुपियाँ किलो बेसार अहिले 350 रुपियाँ छ। ठूलो अलैँची 1200 रुपियाँ हुन्थ्यो, 2600-2800 रुपियाँ ठूलो अलैँचीको रेट छ। ब्ल्याक पेपरको रेट तपाईँको 700-800 रुपियाँ। धनियाँ कोरिन्डर जुन हुन्छ घरमा, हरेक घरमा चाहिन्छ, यो चिल्ली चाहिन्छ हरेक घरमा, हरेक घरमा कोरिन्डर चाहिन्छ, जिरा चाहिन्छ, ब्ल्याक पेपर चाहिन्छ, हरेक घरमा चाहिन्छ। हेर्नुहोस् तिनीहरूको रेट कहाँबाट कहाँ भागेको छ, कसैलाई मतलब छैन। 200% रेट बढिया छ। 150-200 रुपियाँ खुर्सानी पल्ट 600 रुपियाँ छ आजको दिन। मेरो पनि मसाला फ्याक्ट्री छ, त्यो भएर मलाई यो सब चिजको थाहा छ। तर हामी त्यो त्यतातिर हाम्रो ध्यानै छैन। हामी एउटा त्यहाँ अड्किया छौँ कि त्यहाँ मात्रै अड्केर अरू चिजलाई हामीले ओझेल गरिदिया छ।
4: उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको आरोप लगाउनुभयो। अधिकार कर्मी तिमल सिन्हाले बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाउनुभयो।
5: सरकारको पूर्व तयारी कमी भएको कारणले गर्दाखेरि अत्यावश्यक वस्तुहरू सबै किसिममा चाहिँ अस्वाभाविक रूपमा कृत्रिम रूपमा मूल्यवृद्धि भइरहेको छ। मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको चासोको अवस्था छैन। विशेष गरी अहिले पनि उद्योग साथीले भन्नुभएको छ ग्यासको विषयमा, ग्यासको ढुवानीको लागि त्यो विकल्प खुला गर्नुपर्ने हो। सेना प्रहरी सशस्त्र माध्यमको मार्फत पनि अब उनीहरूसँग गाडीहरू त हामीले देख्छ पनि ठुलाका गाडीहरू हुन्छन्, ढुवानी ल्याइदिएर सहजीकरण गर्नुपर्ने थियो, विभिन्न विकल्पहरू खुला गर्नुपर्ने थियो। हामी सबै विकल्पलाई बन्द गराइएर एउटा मात्रै विकल्पलाई अङ्गालिएको अवस्था छ। अब उद्योगीले मूल्य बढाएको भन्ने सन्दर्भमा चाहिँ तराईमा पनि मूल्य यही मूल्य कायम गर्नुभएको भए उद्योगीले मूल्य बढाए भन्ने कुरा हुन्थ्यो। उपत्यकाभित्रको विषम परिस्थितिमा भाडा जोडिएको छ भन्ने कुरा उहाँले गर्नुभएको छ। निगमकै भनौँ सरसल्लाहमा सहमतिमा नै यो बेलामा चाहिँ विशेष गरी हामी मूल्य सँगसँगै यो गुणस्तर र आपूर्ति श्रृङ्खला गुणस्तरमा कसैले कम्प्रोमाइज गर्नु भएन र आपूर्ति श्रृङ्खला नबिग्रिने हिसाबले सहज आपूर्तिको लागि म अहिले बाटोमा आउँदै गर्दा पनि अब फ्लोटर लाइनहरू लगभग प्रत्येक मोटरसाइकलमा गाडीमा एउटा नागरिक ग्यास सिलिन्डर बोकेर भौतारी परेको अवस्था छ भनिसकेपछि यसलाई सहजीकरण गर्नुको निमित्त एक पक्ष मात्रै होइन उपभोक्ता राज्य उद्योगी सबै पक्षहरूको आफ्नो स्थानबाट अत्यन्त समन्वित भएर सबैभन्दा बढी जिम्मेवार त राज्य नै हुनुपर्छ आपूर्तिका सबै श्रृङ्खलाहरूलाई यो नियमित गर्नको निम्ति आफ्नो सबै विकल्पहरूलाई खुल्ला गर्नुपर्छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाइडेन सरकारको लक्षण राम्रो नदेखिएको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले मुलुकको राजनीति कर्मचारी तन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताउनुभयो।
7: अहिले कता कता नेपाली राजनीति पनि नेपाली कर्मचारी तन्त्र पनि र सबै राज्यका निकायहरू अलिक बढी अन्योलमा भएको देखिन्छ। म सरकारलाई सुरुदेखि हामीले भनेका छौँ राम्रो गर्नु सहयोग हुन्छ समर्थन हुन्छ, नराम्रो गर्दा आलोचना हुन्छ टिप्पणी हुन्छ विरोध हुन्छ। हरेक क्षेत्रमा हामीले त्यही भन्दै आएका छौँ, अहिले पनि हाम्रो त्यही भनाइ रहिआएको छ, तर लक्षण राम्रो चाहिँ देखिएको छैन।
4: बागमती प्रदेशका उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले संघीय सरकारसँग चर्को गुनासो पोख्नु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले संघीय सरकारले प्रदेशमाथि आक्रमण गर्ने गरेको आरोप लगाउनुभयो। अहिले सवारी लाइसेन्स त जिम्मा संघले लिएर काम नगरेको पनि उहाँको भनाइ छ। त्यसबारे कुरा गर्न खोज्दा भौतिक यातायात मन्त्रीले फोन नै नउठाएको भन्दै उहाँले आक्रोश पोख्नु भएको छ। प्रदेश सरकार गठन भएको लामो समय भइसक्दा पनि संघीय सरकारले पर्याप्त अधिकार दिन कञ्चुसाई गरेको गुनासो उहाँले गर्नुभएको छ। उहाँले आफूहरूले त्यसै संघीयता खारेजीको माग नगरेको बताउनुभयो।
8: साढे आठ वर्ष भयो प्रदेश सरकार गठन भएको, तर प्रदेशमा के पनि अधिकार छैन। यहाँ मन्त्री भएर मैले सम्मान खाने अनि दुई शब्द बोल्ने, हेर्नुहोस् पर्यटन क्षेत्रमा हेर्नुहोस् सम्पूर्ण संघले नै कब्जा गराएको छ, प्रदेशको ठाउँ नै छैन। बजेट ल्याउने, कर दिने अनि त्यो करबाट मन्दिर बनाउनु दिने अनि देउता थानमा के बनाउने, बाटो बनाउने अनि खाने पानी बनाउने, त्यो भन्दाहरू छैन। अब जस्तै तपाईँको पर्यटकको विषयमा कुरा गरौँ, अहिले हिजो मात्र मुख्यमन्त्रीसँग धेरै कुराहरू भयो, धेरै कुरामा ओभर एट्याक एट्याकिङ भइरहेछ संघबाट, तर प्रदेश हामी खारेजको कुरा गर्छौँ नि त्यसै गरेको होइन। जुन चिजलाई अधिकारै दिँदैन, अधिकार दिनै मिल्दैन भने किन राखिराख्छौ त, हामीले सोधेको यो मात्र हो, तर अधिकार छैन।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ, thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। बाजुराको बिरेखोला झरनामा भीषण बाढ़ी आउँदा 23 परिवार विस्थापित भएका छन्। गैरातीदेखि परेको अविरल वर्षासँगै बिरेखोलामा ठूलो बाढ़ी आएपछि 23 परिवार विस्थापित भएका हुन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बढ़ीमालिका नगरपालिका 6 र 8 को सिमानामा पर्ने बिरेखोलामा ठूलो बाढ़ी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो। गाउँको बीचबाटै ठूलो बाढ़ी आएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा रहेको उहाँको भनाइ छ।
2: पृथ्वीराज मार्ग अन्तर्गत मुगलिङ मलेखु सड़क खण्डको कृष्णभीरमा हिजोबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण व्यवसायले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोभरमा सड़क खन्ने काम शुरू गरेको हो। आजबाट ट्र्याक खोल्ने तयारी थियो। निर्माण व्यवसायी महासंघका अध्यक्ष सहदेव खड्काले कृष्णवीरमा मोगलिङतर्फ 1050 मिटर एक्सकाभेटर गुड्न ट्र्याक खोलिसकेको जानकारी दिनुभयो। उहाँले मलेकुतर्फ खण्डमा झण्डै 100 मिटर ट्र्याक खोलिसकेको र 50 मिटर ट्र्याक पनि आजै साँझसम्म करिब सकिएको बताउनुभयो। यात्रुहरूलाई बन्दको अवस्थामा नआत्तिकन अरू विकल्प प्रयोग गर्न अनुरोध गर्दै उहाँले अस्थायी रूपमा भए पनि सड़क राम्रो बनाउने काममा आफूहरू जुटेको बताउनु भएको छ।
3: हुम्लाको सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरूद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ। नेपाल विद्युत प्राधिकरणको हेल्दुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। वितरण केन्द्रका सूचना अधिकारी कृष्ण प्रसाद ओलीले पावर हाउसमा संचालनमा रहेको युनिट नौको कन्ट्रोलमा समस्या देखिएपछि विद्युत सेवा अवरूद्ध भएको बताउनुभयो। उहाँका अनुसार हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुनेछ। सामग्री र प्राविधिकका लागि खबर गरिसकेको भए पनि अहिलेसम्म आइ नपुगेकाले कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको बताउनुभयो। उहाँले अर्को सूचना जारी नभएसम्मका लागि विद्युत सेवा अवरूद्ध रहने जानकारी दिनुभएको छ।
2: शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक शिक्षक आन्दोलनको इतिहास आज सार्वजनिक गरिएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले लेखेको पुस्तक आज काठमाडौँमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले खार्ग टापु नजिकै ईरानी ट्याङ्करमाथि आक्रमण गरेको छ। अमेरिकाले आज ईरानको प्रमुख तेल केन्द्र खार्ग टापु नजिकै एक तेल ट्याङ्करलाई निशाना बनाएको रोइटर्सले जनाएको छ। आक्रमणमा कुनै हाताहाती भएको रिपोर्ट सार्वजनिक भएको छैन। ईरानी अधिकारीले तेल अनलोड गर्ने क्रममा ट्याङ्करमा प्रहार भएको बताएका छन्। ईरानी संचार माध्यमले विस्फोट सुनिएको बताए पनि खार्ग टापुबाट धुवाँ उठेको नदेखिएको उल्लेख गरेका छन्। ट्याङ्करमा भएको क्षति र यसको हालको अवस्था बारेमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
2: रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ। युक्रेनको राजधानी किवमा रहेको सुरक्षा सेवा एसबीयूको मुख्यालयमै रूसले ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युद्ध शुरू भए यता पहिलो पटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयमै प्रत्यक्ष प्रहार भएको हो। उक्त आक्रमणमा 12 जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन एसबीयू प्रमुख ओलेक्जान्डर पोकलातको कार्यालयमा नै लक्षित गरेर प्रहार गरिएको बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकूद परिषद राखेपको कबड हलमा आज भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 सेटमा हराएको हो। मधेसले पहिलो सेटको नतिजालाई 25-20 आफ्नो पक्षमा पारेको थियो। काठमाण्डुले खेलमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट 26-24 अंकले आफ्नो पक्षमा पारेको हो। तेस्रो सेट पनि काठमाण्डुले 25-27 आफ्नो पक्षमा पारेको थियो। चौथो सेटको नतिजालाई मधेसले 25-22 अंकले आफ्नो पक्षमा पार्दै खेललाई झनै रोमाञ्चक मोडमा पुर्याएको थियो। अन्ततः काठमाण्डुले अन्तिम सेटको नतिजा 16-14 अंकले आफ्नो पक्षमा पार्दै खेल जितेको हो। जारी प्रतियोगितामा मधेसको भने यो लगातार दोस्रो हार हो। लगातार दोस्रो हार बेहोरेको मधेसको आगामी यात्रा कठिन बनेको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: पोखरामा पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु, एकजना घाइतेको उपचार हुँदै।
2: भोटे कोसीबाड़ीमा परेकाहरू मध्ये आज पनि दुईजनाको जीवितै उद्धार। 1340 शव भेटिए, 4898 जना अझै बेपत्ता।
3: भोटे कोशी बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़कमा पूर्ण क्षति। चिलिमे जलविद्युत आयोजनामा उद्धारका लागि सुरुङ सफा गर्न मुस्किल।
2: खार टापु नजिकै अमेरिकाद्वारा इरानी ट्याङ्करमाथि हमला। रूसद्वारा युक्रेनको सुरक्षा सेवा मुख्यालयमै आक्रमण।
3: र एनबीएल भलिबलमा काठमाण्डुको विजयी शुरूआत, मधेसको लगातार दोस्रो हार।
2: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
1: इट्स 9 p.m.

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ मानिसज्यू।
1: धन्यवाद दिन्छी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढ़ीबाट आज हजारौं नेपाली प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढ़ी फोहोर लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोसिस हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बारीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिशुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिँ विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ, यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो।
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटन गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
1: होइन। हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीयवासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि सयौं नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक, त्यो कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली, अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगाया गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिरीबाट रेस्क्यू गरेर जाजरकोट पठाइसकेका।
0: उद्धारमा पनि आउनु भयो त्यहाँ?
1: होइन, उद्धार
0: कतिजनाको उद्धार भयो? जाजरकोट बासिन्दा
1: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौं।
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गऱ्यौँ, हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गऱ्यौँ। त्यहाँ जो चाहिँ समिति छ, प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू, नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गऱ्यौँ। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको, हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता माननीय विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन। आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलीमा त्रिशुलीका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भयो, एकदम चाहिँ त्यो किसिमको काहाले लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको, त्यहाँ भेटाइरहेको बच्ने अवस्था छ। त्यसकारण यो कहाले लाग्दो अवस्था छ। यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू, यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो, त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजीकोटको भूकम्पको बेला, यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले, तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं।
0: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
0: तपाईँले उद्घाटन गर्नुभयो,
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ यो नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाप चाहिँ सिद्धिनु भन्छ नि।
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
1: एकदम धेरै ढिला नि हजुर? यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसे कम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यो स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसे कम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू, प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेको छिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
0: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नुभएको छ।
1: मैले भनिरहेको छु हाम्रो पुनर्निर्माणको गति रोकिँदैन, हामी लाग्छौं मैले सदन र सरकारको ध्यान जाजुकोटप्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन। जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ र त्यो जाजुकोट चाहिँ भूकम्प पुनर्निर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह, खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू, अरू चाहिँ पालिकाको प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको चाहिँ राष्ट्रसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै यो चाहिँ पुनर्निर्माण चाहिँ माथि चाहिँ त्यो एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। तपाईँहरूको यो चाहिँ लोकप्रिय मीडिया मार्फत पनि आग्रह गर्न चाहन्छु। जाजुकोटका जनताले निकै दुःख पाएका छन्। पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु। जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ, ज्येष्ठ नागरिकहरू छन्, बाल बालिकाहरू छन्, उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको चाहिँ जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो। त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु।
0: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो।
1: स्योर
0: के हुनु पर्थ्यो, के भइदिएको भए?
1: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि, यो भूकम्प पुनर्निर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ। त्यो कार्यविधिका कारणले र डीडीएका दुईटा कारणले चाहिँ भूकम्प पुनर्निर्माण चाहिँ अल्झिएको हो। त्यो कार्यविधिमा विभिन्न अल्झनहरू, कानूनी झन्झटहरू चाहिँ राख्थ्यो। उदाहरणका लागि अंशभण्डाको कुरा, सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अड्किराखेको अवस्था थियो। अंशभण्डा दुईटा पुस्ता, हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता, तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ। हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको, अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने, तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने कानूनी हिसाबले नै अंशभण्डा त छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा, सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ, मैले त्यतातिर बुझ्न पाएको छैन, अन्तिम चरणमा थियो। र अर्को कुरा डीडीए, विस्तृत आकलन मूल्याङ्कन, यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ, यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो। यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो। खास गरी दुई तीनटा कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको हो।
0: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो, अवरोध थियो, त्यो सच्यायो भने भविष्यमा रसुवा बाँधेपछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन?
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि, तर त्यो कार्यविधिले रसुवा लगायतको बारे देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो। हामीले विश्वका सम्पन्न राष्ट्रहरू, विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले, विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ। त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ। त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिँ भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलङ्गा नजिकै पहिरो गयो, त्यहाँ 6 जनाको मृत्यु भयो होइन, त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेका छ। त्यहाँ चाहिँ के गर्नुपर्ने छ? अब त्यो कति विस्थापित भयो, कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ?
1: जाजुरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती, जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना त्यहाँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको 2-3 दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य त्यहाँको टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले सयौं ठाउँमा ठूलादेखि